0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि केको टेन्सन लिएर होला, ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, व्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9806517350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9806517350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त व्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, व्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: अनि तयो कागज केमे छिवा? अ
5: झिल्काई,
4: के पर्सनल नम्बर ब्लक लैबदि?
5: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई।
4: अनि बैंगरी,
5: बैंगरी
4: अ
5: चर्चै तली ललपर्दि
4: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
5: सतर्क तन ठगी तब दक्या जोगिना
6: सिद्धार्थ ब्याङ्क रक्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
8: फुलको आँखामा फुलै संसार
9: कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
10: ब्यास तिन, प्रशासन चोक, दमौली।
11: दमौली FM 94.2 समुदायको आवाज।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856643434।
5: 94.2 दमौली FM समुदायको आवाज।

0: बाय।
1: हिजोदेखि नयाँ राम्रो केटी देखिरहेको छ यार कलेजमा, एकचोटि चाहिँ कफीको लागि भन्नै पर्छ।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: क्योंदी ATM, मोबाइल दे, इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खाई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठग दिल क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9017150898, 9464603385।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, पता छ नि जीवन मोबाइल पसल के सुविधा छ। मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9556043234।
8: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280080, 9815104539।
9: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9914852518 र 9065153332।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो। अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू:
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
1: समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
5: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
6: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9842-00061, 9862-63-73-344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: ब्यास 3 प्रशासन चोक दमौली।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी, टेबल।

0: देखि सम्पूर्ण कार्यक्रम व्यवस्थापन सम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्।
1: 9827184448, 9846554595 र 9846011818।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वदि
3: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चार सही तली लल पड़ी
2: चम लल पड़ी ना आप ही ना मोबाइल नंबर फेर दिया बदेरा ब्लॉक तैयार विषय आप ही ना बैंक दे बिनी जानकारी पील पर हिम दे आप ही ना बैंक खाते ही ना जानकारी और ही ना योरी थोनी द क्या सचेत तल पर हिम
3: सतर्क तना ठगी तब द क्या जोगी ना
4: सिद्धार्थ बैंक द क्या ले जन हितरी जारी संदेश
5: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
6: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
7: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
6: हो र कति खोजे पदमचोकमा पो रहेछ त
7: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
6: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
7: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
9: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9811751760
6: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
10: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
6: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
10: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0658563715 र 9841120740
11: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्ती हुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: समिच्यो चौदह के में बोधे लोटरी पर दी रो बैंक ने विवरण पी विषय मुई खाता खे हमरो
3: खे खे बहु कोई लोटरी भर दिलवा
4: आंगी समिच्यो लोटरी पर दी हूँ छामताई को दी
3: भर दी आ भर दी बा लोटरी खाली पर दी बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खे विषय खे मई विश्वास आनन फोन खाले पनी आप ही विवरण खे मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खे मई आरी सुमी बैंक आप ही बने आरी
5: सतर्कता ना ठग दिव से क्या बचेना
6: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सधैं भरिलाई
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
9: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
8: 9058500700
9: 9846040344
10: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
11: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
10: हिंसा सहेर नबसौँ विभेद मुक्त समाज निर्माणमा जुटौँ
11: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौँ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
9: मगर इलेक्ट्रोनिक्स भ्यास दुई डाङ्ग्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
8: 9058500700
9: 9846040304

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: ब्याङ्की खैमत बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर बे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यौ तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
8: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
9: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
10: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
9: फर्निचर उद्योग
11: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल।
10: मोबाइल नम्बर 9816664683,
12: 9560443234।
10: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
13: हेर न हेर बुद्धी, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराइली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9014852518 र 9065153332।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन सम्पर्क नम्बर 056-525-012 056-525-013।
3: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
4: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
3: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
4: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
3: नमिलेको दाँतहरू मिलाउने,
4: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
3: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली। फोन नम्बर 98460-65-102, 98460-70-480। पुनश शनिबार सेवा बन्द रहनेछ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
5: 98-58-00-700,
6: 98-460-40-344।
7: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
8: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
7: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
8: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहु। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
7: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास। नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
9: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
11: दाजु भाइको के को गफ गफ हुँदैछ?
9: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यहीँ जानुपर्छ।
9: पशुपति सुनचाँदी पसल कहाँ छ नि? यो
11: त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98046 37 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841000061, 9066673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
7: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
8: सामाजिक सञ्जालजी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फ फलो लाना खैबाई बिनी लिंग खुल दिव भन्दा ओइसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल दिव वेबसाइट ना यूआरएल चेक लाना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लाना
9: सतर्क तन ठगे तब त क्या जोगिना
10: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
12: सूचना
13: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
12: हाम्रा सेवाहरू
13: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
12: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
13: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
12: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। संसद बैठकमा विपक्षीको अवरोध सम्बन्धी खबरबाट प्रतिनिधि सभाको आजको बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्। बैठकमा कार्यसूची अघि बढ़ाउन खोज्दा कांग्रेस, एमाले, नेकपा र राप्रपा सहितका विपक्षी दलहरूले अवरोध गरेका हुन्। विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले कंग्रेस सांसद प्रमिला कुमारी गच्छदारलाई बोल्न समय दिनुभयो। गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै सुस्ता र ठोरीका जनता मानसिक तनावमा परेको बताउनुभयो। आजको बैठकमा विभिन्न विधेयक र वार्षिक प्रतिवेदनहरू पेश गर्ने समेत कार्यसूची रहेको छ। विरोधका क्रममा एमाले सांसद राजेन्द्र राईले सभामुखलाई कान सुन्नुहुन्छ कि हुन्न भनी प्रश्न गरेपछि सभामुख अर्याल आक्रोशित भन्नुभयो। सभामुखले संसदको अवहेलना नगर्न सचेत गराउँदै राईलाई बस्न निर्देशन दिनुभयो। राईको अभिव्यक्तिलाई लिएर पक्ष विपक्षमा बहस भएपछि 15 मिनटका लागि स्थगित भएको बैठक अहिलेसम्म शुरू हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक अवस्था सुधार र लगानीको वातावरण बनाउने विषयमा आज उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि निजी क्षेत्रका प्रमुख संगठनहरूसँग पहिलो पटक औपचारिक संवाद गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी बैठकमा निजी क्षेत्रको सहकार्य र उनीहरूको आत्मविश्वास बढ़ाउने बारे छलफल केन्द्रित छ। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरू सहभागी छन्। राष्ट्रिय मानव अधिकार आयोगले जेन्जी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन गर्ने तत्कालीन जिम्मेवार अधिकारीहरूलाई कार्यवाही गर्न नयाँ कानून बनाउनुपर्ने अडान राखेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कार्यवाही गर्न सिफारिश गरिएको विषयमा आयोगले आज संसदीय समितिमा प्रष्टीकरण दिएको हो। आज प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगका सदस्य मनोज दुवाडीले राजनीतिज्ञहरूलाई कार्यवाही गर्ने कानून नभएकाले सर्वोच्च अदालतको नजिरका आधारमा पक्षदर्शी कानून बनाएर भए पनि अघि बढ़न सुझाव दिएको बताउनुभयो। गत भदौमा भएको आन्दोलनका क्रममा पदमा रहेकाहरूले मानवाधिकार उल्लंघन गरेको ठहर गर्दै आयोगले सजायका लागि नयाँ ऐन निर्माण गर्न सरकारलाई सिफारिश गरेको थियो। काठमाडौँका विस्थापित सुकुम्बासीहरूले आफ्नो मानवाधिकार हनन भएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी दिएका छन्। विस्थापित भएपछिको अवस्था र सरकारले राखेको होल्डिङ सेन्टरको व्यवस्थापनलाई लिएर उनीहरूले आयोगमा उजुरी दर्ता गराएका हुन्। आज संसदीय समितिको बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले सुकुम्बासी हटाउन अघि उनीहरूको व्यवस्थापन हुनुपर्ने भनेर आयोगले पहिले नै सरकारलाई सिफारिश गरिसकेको स्मरण गराउनुभयो। बैठकमा आयोगका सदस्य मिहिर ठाकुरले भने आयोगले गरेका सिफारिशहरू सरकारबाट कार्यान्वयन नहुँदा पीड़ितहरूले न्याय पाउन नसकेको र समस्या बल्झिँदै गएको गुनासो व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख राम केवल राय यादवलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ। उद्योगका लागि ल्याइएको काठको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा बर्दीवासबाट खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। यादवलाई करजनहा नगरपालिका चारबाट सेवाग्राहीबाट 12,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खान तलासी गर्दा उनको साथबाट घुसको रकमका साथै स्रोत नखुलेको थप 1,33,000 रूपियाँ पनि बरामद भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। सर्लाहीका उख किसानका लागि सरकारले पठाएको 41,22,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालयमा थन्किएको छ। जिल्लाका 3 चिनी उद्योगले किसानको आवश्यक व्यक्तिगत विवरण समयमै नबुझाउँदा यो रकम वितरण हुन नसकेको हो। कार्यालयका अनुसार असार 16 गते नै रकम प्राप्त भए पनि उद्योगहरूले सम्झौता अनुसार किसानको नाम, बैंक खाता र उखु खरिदको विवरण बुझाएका

0: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

बिजी एआई टिभी मा हेर्नुस फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलसी लाइफ्स गुड

0: सकास वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभी ले ल्याएको छ 2+2 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ डिजिटल प्रणालीमा लैजानका लागि आगामी 2 दिन नियमित कामहरू स्थगित गर्ने भएको छ। प्रणाली स्तर उन्नतिका लागि असार 25 र 26 गते नयाँ आवेदन लिने लगायतका नियमित सेवाहरू बन्द गरिने विभागले जनाएको छ। आज सूचना जारी गर्दै विभागले नियमित काम रोकिए पनि विभागमा तयार भइसकेका राहदानी वितरण गर्ने कार्य भने सुचारू रहने बताएको छ। मोबाइलमा राहदानी तयार भएको सन्देश पाइसकेका सेवाग्राहीले यो अवधिमा विभागमा गएर आफ्नो राहदानी लिन सक्नेछन्। आगामी असार 29 गतेदेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि सेवा थप सुरक्षित र सहज हुने विभागको दावी छ। इलामका 11 जना बालबालिकामा हात्ती पाइले रोगको परजीवी भेटिएको छ। स्वास्थ्य सेवा विभागले जिल्लाका 61 वटा विद्यालयका कक्षा 2 र 3 पढ्ने 1,032 जना विद्यार्थीको रगत परीक्षण गर्दा 11 जनामा यो संक्रमण फेला परेको हो। औषधि खुवाएको 7 वर्षपछि परीक्षण गरिएको हो। यो नतिजापछि स्वास्थ्य मन्त्रालयले आगामी वर्ष इलाममा फेरि हात्ती पाइले विरूद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्नेबारे छलफल थालेको छ। यता दाङमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा 650 भन्दा बढी नागरिकमा सिकल सेल एनिमिया र थालसेमिया जस्तो रगत सम्बन्धी रोगको लक्षण भेटिएको छ। राति स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्लाका विभिन्न स्थानमा 5,070 जनाको नमूना संकलन गरी स्क्रिनिङ गर्दा 650 जनामा यस्तो समस्या देखिएको हो। प्रतिष्ठानले आगामी वर्ष यी परिवारलाई लक्षित गरी थप परीक्षण गर्ने जनाएको छ। देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोका कारण मेची राजमार्गको इलाम खण्ड, ललितपुरको कान्ति लोकपथ र म्याग्दीको बेनी जोमसोम सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। यस्तै मकवानपुरको कुलेखानी फाखेल फर्पिङ सड़क र रूकुम पश्चिमको भेरी करिडोर पनि अवरूद्ध भएको छ भने बीपी राजमार्गको खुरकोट नेपालथो खण्डमा गाड़ी चलाउन रोक लगाइएको छ। यस वर्ष मुस्ताङबाट 22,000 केजी फोहोर संकलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले मुस्ताङका 3 वटा गाउँपालिकाबाट संकलन भएको 22,189 केजी नकुहिने फोहोर ट्रक मार्फत पोखरा पठाएको छ। पर्यटकको संख्या बढेसँगै फोहोर पनि बढ्दै गएको एक्याप प्रमुख राजेश गुप्ताले बताउनु भएको छ। यो परिमाण

0: अघिल्लो वर्षको तुलनामा झण्डै 118% बढ़िरहेको एक्यापले जनाएको छ। हामीसँग अझै पनि खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: आरजी एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले दक्षिणी इरानका 80 भन्दा बढी स्थानमा भीषण हवाई हमला गरेपछि इरानले त्यसको कड़ा जवाब दिने चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय कमाण्डले हर्मुज जलमार्गमा 3 व्यापारिक जहाजमाथि भएको आक्रमणको प्रतिक्रिया स्वरूप 4 घण्टासम्म बमबारी गरेको जनाएको छ। हवाई हमलामा इरानको वायु रक्षा प्रणाली, राडार, मिसाइल प्रक्षेपण स्थल, ड्रोन आधार र बन्दरगाहहरूलाई निशाना बनाइएको अमेरिकी अधिकारीहरूले दावी गरेका छन्। आक्रमणका कारण बन्दर बास, शिरिक र किस्म टापुका सैन्य डुंगा र तटीय संरचनाहरूमा क्षति पुगेको छ। इरानी सैन्य नेताहरूले आफ्नो जल क्षेत्रमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएको छ। यसैबीच अमेरिकाले जुन महिनामा भएको समझदारी विपरीत इरानी तेल निर्यातमा पुनः प्रतिबन्ध लगाएपछि तेहरानले वाशिङटनमाथि सम्झौता उल्लंघनको आरोप लगाएको छ। यो सैन्य टकरावका कारण कुवेत र बहराइनमा समेत खतराको साइरन बजेको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य 2.7% बढेको छ। यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले टर्कीका अत्याधुनिक F-35 लडाकु विमान बेच्ने अमेरिकी योजनाको विरोध गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले टर्कीलाई यस्ता हतियार उपलब्ध गराएमा पश्चिम एसियाको सैन्य शक्ति सन्तुलन बिग्रने र क्षेत्रीय शान्तिमा जोखिम आउने चेतावनी दिएका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुङ्गो लागेको छ। आज बिहान भएको अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 हराउँदै स्विजरल्याण्ड अन्तिम 8 पुगेपछि समीकरण पूरा भएको हो। अब सेमी फाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इङ्ल्याण्ड तथा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। क्वार्टर फाइनलका खेलहरू असार 26 गतेदेखि शुरू हुनेछन्। र सर्बियन टेनिस स्टार नोभाक जोकोभिच आफ्नो विम्बल्डन करियरकै सबैभन्दा लामो खेल जित्दै प्रतियोगिताको सेमी फाइनलमा पुगेका छन्। लन्डनमा भएको रोमाञ्चक क्वार्टर फाइनलमा उनले क्यानाडाका फेलिक्स अगर अली यास्मीलाई पराजित गरेका हुन्। 5 घण्टा 15 मिनटसम्म चलेको यो खेल विम्बल्डन इतिहासकै सबैभन्दा लामो क्वार्टर फाइनल बनेको छ। 55 ग्रान्ड स्लामको सेमी फाइनल यात्रा तय गरेका उनले अब उपाधि भिडन्तका लागि साबिक विजेता यानिक सिनरसँग प्रतिस्पर्धा गर्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसद बैठक शुरू हुनासाथ विपक्षी दलहरूको अवरोध, सभामुख र सांसद बीच भनाभन। अर्थतन्त्र सुधारबारे प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच छलफल। जेएनजी आन्दोलन प्रतिवेदन विवादबारे संसदीय समितिमा छलफल। जिम्मेवार व्यक्तिलाई कार्यवाही गर्ने कानूनी अभावबारे प्रष्टीकरण। विस्थापित सुकुम्बासी न्याय माग्दै मानव अधिकार आयोगको ढोकामा। सिराहामा वन अधिकृत 12,000 रूपियाँ घुस सहित पक्राउ। सर्लाहीका ओहो किसानको करोडौं सरकारी राहत रोक्का, फ्रिज हुने जोखिम। भोलि र पर्सि 2 दिन राहदानीको आवेदन बन्द, वितरण जारी रहने। इरानका 80 भन्दा बढी स्थानमा अमेरिकाको बमबारी, कड़ा जवाफ दिने तेहरानको चेतावनी। विश्व बजारमा तेल महगियो, टर्कीलाई विमान बेच्ने ट्रम्पको संकेतप्रति इजरायल असन्तुष्ट। र फिफा विश्वकप अन्तर्गत क्वार्टर फाइनलको समीकरण पूरा। अन्तिम 8 खेलहरू शुक्रबारदेखि हुने। टेनिस स्टार जोकोभिच विम्बल्डनको सेमी फाइनलमा। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।
3: दमौलिया FM 94.2 समुदायको आवाज।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि। दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्। हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिमनी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ती किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

झुटो बोल्न जान्या छैन, बोल्दैछु म साँचो। तिमीले थाप्या ढरियामा खुइयाँ पर्ला माछो। बाह्र कुने तालमा साइली, बाह्र कुने तालमा माछी पर्यो जालमा, माछी पर्यो जालमा।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफीबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो
4: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
5: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
5: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
5: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
8: फुलको आँखामा फुलै संसार काडा।
9: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
10: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
9: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
10: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
9: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
10: ब्यास 3 प्रशासन चोक, दमौली।
11: ए साइली, कतै नौ र?

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164666383,
4: 98563434.
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: It's a goal!
5: Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paun hos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
6: Himstar, for a complete home.
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई-दुईवटा फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास 2 कालिका मार्गको दमौली क्यूएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनाव।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066656।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
8: Garima?
9: Ban?
8: Chal chito pardesi ko gichun chas?
9: Suno na ta?
8: La, ta pa ni gaay ta.

0: राम्ररी चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
3: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदा शङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846 37 39।

Kings Hill Premium. Bravo Bank. A reason for your success.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयर।

0: पार्टी सामान ल्याउनु पर्यो।
1: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहु प्रोपाइटर भोपाल आले। हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथसेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स फोन 0565653119 9856273119।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001 9066 73 344।
3: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट, पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290 9111751760।

0: होइन भाइ, यो भुकी फुल नानीले कानमा सिउरिदिया भए कस्तो राम्रो देख्थ्यो होला। यो अन्तिम रिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। ल रेडी है नानी बाउ?
1: हौ लेकालीको आलु त कति लो हुँदो रहेछ त। हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त।
2: कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने, पिरो टिमुर र डल्ले खुर्सानीको त पुरै छैन त।
1: हौ खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर केको त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ।
3: कागले कागै देख्छ, बकुलाले बकुला। अब तपाईँहरूले के देख्नु भयो त्यो भनिराख्नु नपर्ला है।
4: लहेर लहेर मेरो पुत्ने छोरा, मित बाबा भन्दा नि लाठे भइसकेछ यो त।
3: आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिर्खा लाग्यो भने भन है, जाँड छानिदिन्छु।
2: हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु।
5: हाम्रो काफ्लेहरूको पनि बिगौतीको छुट्टै कथा छ नि। यही बिगौतीको न्युमा बासी काफ्ले र साजी काफ्ले भएको।
3: तिमी चाहिँ कुन काफ्ले?
6: गाई भने सानो दुध दिन्छ मानो, खानु कि नखानु, मागेरै लानु नसक्नेसँग, जानु कि नजानु,

0: तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको बुनेर सकिन हौ
1: अनि भइगयो नि त कति न कहिले नै भेट नहुने जस्तो
2: हाम्रो फुलमा एकजनाले सबैलाई बिरलो
3: लाग्छ
4: म पनि त्यो गुरुङसिनसँग हिँड्छस् कि नि कुरा के हो उनको मान मर्र यता इज्जत केपिन छैन होइन
5: कार्टन गाडेको सपनामा देखाएको छु क्या मैले
6: मेरो बाउको च्याप खन्नेलाई च्याप बनाइदिन्छु

धनमासी हजुरहरुको बगैँचामा फुलिरहेको फुल अन्जानी अन्जानीमै हाम्रो बगैँचातिर सरेछ। एकरङ्गी थियो, बहुरङ्गी भएछ, अनि पो सुन्दर भएछ। हामीले स्वीकार गरेन भने कहाँ पो जान्छ यिनीहरू? हामी त यही खबर लिएर पो आयौँ। सेवारो अदङ्बा अदङ्बासी।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो चमै न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856-25-380, 9814-5518 र 9865-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सुन न, हामी कति दिन यसरी लुकेर भेट्ने होला है?
1: बरु हामी सहर जाउँ न, त्यहाँ त छुट्टै संसार हुन्छ नि।

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमानी ठान्छ।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौँ।

नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कैयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन पैदुवार उद्योग व्यवसाय संघ तनहुँ।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: It's a goal! Himstar Goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9805700700,
5: 9460404344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेष विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: क्या यार केटा हो लास्ट गर्ने भने दिक्क लागिसक्यो मलाई त
1: दिक्क लागेर गर्ने चाहिँ के त
2: भयो अन्त स्विमिङ जाऊ न
0: कहाँ स्विमिङ जान्छ स्विमिङ गयो सनबर्न हुँदैन कालो हुँदैन यहाँ क्यान्सल स्विमिङ स्विमिङ
2: त्यही त भने यहाँ केटा कस्तो भोक लागिसक्यो बरु केही खाऊ न पैसा निकाल त
1: हावा खा नि त त्यसो भए पैसाको कुरा गर्छ मान्छेले गोजी भित्र हात हाल्दा हाल्दा बल पुरिसक्यो
3: क्या यार तिमीहरू तिमीहरूलाई साथी बनाउनु त बेकार हो सधैँ भोकै बस्नुपर्छ
2: उतै
3: हेर्न देखिस
1: केटा हो यार हाम्रो ग्याङमा एउटा केटी भयो हुन्थ्यो नि कति रमाइलो हुन्थ्यो खान पाउँथ्यो
4: घुम्न पाउँथ्यो
0: के को आ हो भन्ने बित्तिकै केटी कहाँ आउँछ

0: पैसा झिक्दा
1: दे कोरा
2: ए म त नदिने
0: ए तन दे न
2: ल ल ल
3: के हो यो
0: खासमा नि हाम्रो बेचल राथ्यो के तिमीले पहिला कसरी साथी बनाउँछ भनेर अनि हाम्रो अन्डा जितिहाल्यो अनि जी हाम्रो अन्डा जीले जितिहाल्नु भयो
4: होइन
5: कि
6: नम्बर चाहिँ मागे ल यार कङ्ग्रेचुलेसन ल तिमी नानी कङ्ग्रेचुलेसन
0: त चाहिँ म

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्र्याउँछौं तपाई सम्पूर्णलाई। यति बेला कार्यक्रम लोकसारथीमा हामी कार्यक्रम लोकसारथी सदाको बसाई जस्तै आजको यो नवीनतम श्रृंखलामा पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जालजाला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलापेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जालजाला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। सामाजिक सञ्जालमा फेसबुकमा नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने त्यहाँबाट पनि कार्यक्रम सुन्न सकिन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम जानकारी गराए। सामुदायिक रेडियो महिला आवाज 90 MHz प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz प्युठानबाट हामीलाई यमुना धामीले साथ दिनु भएको छ, रेडियो पाडिनी 99.1 MHz अर्घखाँची, रेडियो मालारानी 95.7 MHz र रेडियो निरसिम्बा 107.1 MHz अर्घखाँचीबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। हामीलाई प्राविधिक संयोजनबाट कपिला आचार्यले साथ दिइरहनु भएको छ। सामुदायिक रेडियो स्काई तमघासमा सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई मा हामीलाई प्रकाश आचार्यले साथ दिइरहनु भएको छ। यी गुल्मीका रेडियोहरूबाट सुन्न सकिन्छ भने बागलुङको रेडियो सारथी 107.4 MHz अनिश पाठक, स्याङ्जाको रेडियो मोती 88.4 MHz छाप स्याङ्जाबाट कृष्ण बस्याल, पाल्पाको रेडियो कुटुम्ब 97.8 MHz तिलु राणा भट्टराई, कपिलवस्तुको सामुदायिक रेडियो कपिलवस्तु 104.2 MHz बाट गुडियाभर, तनहुको सामुदायिक रेडियो देवघाट 102.6 MHz बाट साथ दिइरहनु भएको छ। नम्रता नेपाली दमौली एफएम 94.2 MHz बाट सन्देश चढाई, रेडियो बन्दीपुर 88.8 MHz बन्दीपुरबाट हामीलाई प्रतीक गुरूङले साथ दिइरहनु भएको छ। यसै क्रममा बाँकेको रेडियो फेमस एफएम 94.3 MHz कोहलपुरबाट सुदीप कुमार थारू, लमजुङको रेडियो भोटेउरा 90.8 MHz बाट प्रमिला रिग्मी, नवलपरासीको रेडियो सुनवल 90.7 MHz बाट दुर्गा पौडेल, पोखरा कास्कीको रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरूङ, यसै क्रममा रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लाञ्चोकबाट नकुल घरती, ओखलढुङ्गाको रेडियो आफ्नो एफएम 104.8 MHz बाट बिनु माया राई, रूकुम पश्चिम चौरजहारीको आफ्नो एफएम 90.4 MHz बाट मनिषा डागी, यसै क्रममा मौराखारा रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट साथ दिइरहनु भएको छ। मनिषा डागीले साथ दिइरहेका रेडियो मौराखारा 106.5 MHz रूकुम पश्चिमबाट यति बेला ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङले साथ दिइरहनु भएको छ। रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट साथ मिलिराखेको छ। खड्गराज बस्नेता कास्को रेडियो झन्कार 97.5 MHz रामेछापबाट अनिता रसाइली अनु, रेडियो मेनश्याम 103.4 MHz तेराथुमबाट साथ मिलिराखेको छ। शारदा बास्कोटाको भने रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामीले साथ दिइरहनु भएको छ। रेडियो प्रभु 102.6 MHz जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो मन सरोवर 92.1 MHz हुम्ला

104 थप्रो 9 मेगाहर्ज दाङभुराईबाट दीपक कुन रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पा र रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ। आज कार्यक्रम लोकसारथीको हामी बुधबार व्यवसायमा छौं र बुधबार व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायमा तपाईँले विक्रम सम्मत 2071 सालदेखि 2083 आएका नयाँ नयाँ लोकगीतहरू गाउनु पर्ने हुन्छ। 2071 सालदेखि 2083 सालसम्मका लोकभाकाहरू गाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। शनिबार व्यवसायमा हामीले 2070 सालसम्मका लोकभाकाहरू गाउने अवसर जुराएका हुन्छौं भने हामी बुधबार व्यवसायमा 2071 सालदेखि आजसम्मका लोकभाकाहरू गाउने अवसर जुराएका छौं। 98 68 39 40 फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभारम्भ स्वरूप एउटा लोकभाका राख्छौ। लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तपाईँ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ म्यासेज गरेर पनि भन्न सक्नुहुन्छ। 98 644 17 298 म्यासेज गर्नुहोला भन्दै गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: तिमी मलाई चौपट्टै मन पर्यो नि यो गीतपछि तपाईँलाई स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला पहिलो साथी हुनुहुन्छ आज गीत गाउनका लागि आउनु भएको छ नमस्कार हजुर
1: नमस्ते
0: को बोल्नुभयो कहाँबाट तपाईँको आवाज आएन हजुर बागलुङबाट पुनम मगर के छ पुनमजी खबर तपाईँको ठिक छ अनि यति बेला के गर्दै हुनुहुन्छ
1: यति बेला हजुरलाई सुन्नी बस्ने त्यही नै भन्नुपर्छ
0: कुन माध्यमबाट हामीलाई सुन्नुभयो
1: बन्दीपुर एफएमबाट
0: ल रेडियो बन्दीपुर एफएमबाट सुन्नुभयो होइन ल कार्यक्रममा आउनु भएको छ के गर्नुपर्छ जानकारी छ कि छैन ल आज कुन गीत गाउनुहुन्छ पाइन्छ बाजाको गीत गाउन नि पाइन्छ है
1: लगाउनुहोस्

0: తల్బు నారీ
1: अन्तै जाल्बुना नरौमा कुरी होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो मिठो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो पुनम मगर आउनु भएको थियो बागलुङबाट उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला 9868-3940 फोन डायल गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भयो भने मलाई बत्ती बाल्न संकेत दिनुहोला प्राविधिक छ यदि आउनु भएन भने लगातार टोन बजाइराख्नुहोला 9868-3940 नम्बर तपाईँको लागि खुला गरेका छौँ आज गीत गाउन पाइन्छ गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868-3940 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आज नयाँ नयाँ गीत गाउन पाइन्छ नयाँ नयाँ गीत गाउनुहोला र गीत गाउनका लागि तपाईँले फोन गर्नुहोला 9868-3940 नम्बर तपाईँको लागि खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ तपाईँको लागि नम्बर खुला गरेका छौँ 9868-3940 फोन गर्नुहोला यति बेला साथी आउनु भएको छैन के आउनु भएको छैन भन्ने कुरा आयो टेलिफोनमा केही समस्या हो कि जस्तो लाग्यो मलाई 9868-3940 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्दै अब एउटा गीत राख्छौ हामी गीत सहित तपाईँको माझमा फेरि आउँछौ तबसम्मका लागि यो गीत तपाईँको लागि

0: यो गीत त तपाईलाई फेरि पनि स्वागत छ लोकसारथीमा छ तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ के छ साथी हुनुहुन्छ साथी हुनुहुन्छ भने म स्वागत गरे आउनु भएको छैन भन्ने कुरा आयो आज के भएको हो 2071 सालदेखि 2083 आजसम्मका लोकभाकाहरू गीत गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराए अब म केही म्यासेजहरू वाचन गर्छु फोन आयो भने हाम्रो प्राइम मित्रले रातो बत्ती बालेर संकेत गर्नु नै हुनेछ यति बेला पहिलो म्यासेज मलाई प्राप्त भएको छ उहाँले लेख्नु भएको छ पहिलो म्यासेजमा हामीलाई लेख्नुहुन्छ आज त प्रोग्राम आएन त दाई सानु लामा हो म भन्नुभएको छ आफ्नो एफएममा किन कार्यक्रम बजेन भन्ने गुनासो गर्नुभएको रहेछ सानु लामाले धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सानु लामालाई आफ्नो एफएममा कार्यक्रम नआएको भन्नुभएको छ र यता फेरि सञ्जिताजीले चाहिँ खोटाङबाट आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नुभएको छ हाम्रो सानु लामाले आफ्नो एफएमबाट कार्यक्रम सुन्दै रहेको जानकारी सानु हाम्रो खोटाङको साथीले दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराए अर्को म्यासेज प्राप्त भएको छ उहाँले लेख्नुहुन्छ नमस्ते म पनि सुन्दैछु प्युठानबाट केसरी राणा भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ केसरी राणाजीले पनि प्युठानबाट कार्यक्रम हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ यो कुरा म तपाईँलाई जानकारी गराए 9868309440 फोन डायल गर्नुहोला आज गीत गाउन पाइन्छ यो कुरा म तपाईँलाई जानकारी गराए र यति बेला के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ आज के भएको टेलिफोन सम्पर्कमा त ठिकै राम्रो हुनुपर्ने हो क्यारे होइन ठिक छ तपाईँको 9868309440 तपाईँको फोन लागेन भने तपाईँले 9864417298 पनि फोन गर्न सक्नुहुन्छ 9864417 फोन आएछ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर धेरै पछि हुनुभयो किन हो यस्तो आज
1: अलिकति सुनेर साथ दिने
0: होइन अरू साथीहरूलाई पनि आज साथीहरूले एकजना पहिला सुरुमा पुनमजीले फोन गर्नुभयो त्यसपछि फोनै आएन त के भएको साथीहरूले माया मार्न खोज्न थाल्नु भएको त होइन कतै
1: होइन होइन भाइ फोन लाग्दैन अनि जुन नेटवर्क पनि त्यस्तै होला फेरि केही सम्पर्क हुन सकेन भन्ने हुन्छ फेरि कहिले लाग्छ त्यस्तै छ
0: त्यही त नि अनि तपाईँले त म्यासेजमा त आफ्नो एफएमबाट आज कार्यक्रम किन बजेको छैन
1: मैले गरेकै छैन त भाइ
0: म सानु लामा हो भन्नुभएको छ त
1: अरू पनि नाम होला नि त म त त्यस्तो आइराखेको छ भने म त्यो खालको प्रतिक्रिया दिन्न
0: ल ठिक छ होइन त्यहाँ एकजनाले चाहिँ आज कार्यक्रम सुन्न पाएको छैन भन्नुभएको छ सायद कार्यक्रम सुन्न पाएको छैन भन्नुभएको छ सायद तेह्रथुमको सानु लामा पनि हुनसक्छ किनभने तेह्रथुमको थुमको सानु लामा पनि हुनसक्छ उहाँले पनि अब सानु लामा तपाईँको पनि नाम उहाँको पनि नाम त्यसैले अब झुक्किने हुन्छ कि यो जिल्लाबाट कुलाउनु भएन उहाँले फेरि त्यो भएर ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्छ नि
1: यतिखेर बसिरहेको छु भाइ कार्यक्रम सुनिरहेको छु पानी परिरहेको
0: छ समग्रमा सबै ठिकै छ होइन ल ठिक छ आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ कि छैन तपाईँलाई
1: हो त नयाँ गीत गाउने हो होइन
0: त्यही त नि नयाँ गीत गाउने हो अनि कार्यक्रममा आज कुन गीत गाउनुहुन्छ
1: आज म त अब मलाई एकदम मनपर्ने गीतै है हाम्रो समीक्षाजीले गाउनु भएको गीतै गाउँछु
0: हुन्छ ल सुरु गर्नुहोस्
1: हस् हुन्छ ल डिस्को डिस्को मत कहिनी जान्नु सोही करे मत केही खान्न सिरमा सिरबन्दी सिरमा सिरबन्दी मेरो मायालाई हो पहाड सड्की जाउँदै मेरो मायालाई हो पहाड सड्की जाउँदै यति नै रहे।
0: मेरो मायालाई उपहार छड्के गल भन्थे होइन? तपाईँको मायालाई अब छड्के गलबन्दी मनपर्छ भनेपछि होइन? हुन्छ, आफ्नो मायालुलाई उपहार दिँदै गर्नु होला। राम्रो गीत गाउनुभयो, मिठो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बरमा। 2071 सालदेखि आजसम्मका गीतहरू गाउनुहोला है। 2071 सालदेखि आजसम्म 2083 सालसम्मका आजसम्मका गीत गाउन सक्नुहुन्छ तपाईँले 98 68 60 39 40 को नम्बरमा। र तपाईँले कहाँ कहाँबाट कार्यक्रम सुन्दैनुहुन्छ म्यासेज पनि गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। म्यासेज गर्नका लागि 98 44 17 298 को नम्बर छ है। यति बेला एउटा म्यासेज मलाई प्राप्त भएको छ, यति बेला फोन आएको छ, म फोन पहिला लिन्छु। नमस्कार हजुर।
2: नमस्ते दाइ,
0: को बोल्नुभयो, कहाँबाट?
2: ओखलढुङ्गाबाट निम बहादुर मगर बोल्छु।
0: निम बहादुर मगर, के छ निमजी खबर तपाईँको?
2: एकदम छुच्छ दाइ, पानी परिरहेको छ, सुन सुन झरी।
0: अनि कार्यक्रममा आउनु भएको छ, आज हामी के छ के गर्छौँ तपाईँलाई जानकारी होला कि अरे होइन?
2: रेडियो सुन्दैछु, जानकारी छ। सिरफुल सिरको भन्ने गाउँछु ल दाइ।
0: ओके, लगाउनु सुन्छ।
2: सिरफुल सिरको मेरो मायालु कुलमी सिरको बसे माया को गलगुरी मेरो मायालु कुलमी तिरको बसे माया को गलगोली मेरो मायालु गुलमी तिरको सिरफुल सिरको मेरो मायालु गुलमी तिरको। हजुर दाइ,
0: सिरफुल सिराको मेरो मायालु गुल्मीतिरको होइन? तपाईँ ओखलढुङ्गाको मान्छे गुल्मीतिरको मायालु बनाउनु भयो?
2: साथीहरू त धेरै हुनुहुन्छ, रोल्पा बागलुङ गुल्मी जतासुकै, तर गीत मिठो रमाइलो लाग्छ त्यही भएर।
0: त्यही त नि, गीत मिठो लाग्यो रमाइलो लाग्यो त्यसैले मायालु पनि गुल्मीतिरकै बनाउनु भयो होइन त? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेको लागि विदा गर्छौ, नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा ओखलढुङ्गाबाट आउनु भएको साथीले निकै राम्रो सुमधुर लोक भाका शान्तारानी परियारको आवाजमा रहेको एकदमै राम्रो गीत गाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला। म्यासेज प्राप्त भएको छ मलाई है, म्यासेज म वाचन गरिहाल्छु। म्यासेजमा साथीले लेख्नु भएको छ, उहाँले म्यासेजमा के लेख्नु भएको छ भने उहाँले लेख्नुहुन्छ, हेलो दादा नमस्ते, म रमिता बिसी गङ्गादेवबाट कार्यक्रम सुन्दैछु रेडियो जलजलाबाट। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अनुजा छेत्री गुल्मी इस्मा बाट। के छ गुल्मी इस्मातिरको हालखबर? अनि यति बेला के गर्दै हुनुहुन्छ? कुन चाहिँ कार्यक्रम सुन्नुभयो? रेडियो स्काई बाट। आज कुन गीत गाउनुहुन्छ तपाईँले अनुजाजी? नयाँ कि पुरानो यति नै हो ल। राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। फेरि फेरिको बसाइमा आउनु होला, माया चाहिँ नमार्नु होला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामीले यही गीत सिरपुल सिरको भन्ने गीत दुईजना साथीले गाइसक्नु भएको छ, हामी यही गीत राख्नेछौ। त्योभन्दा अगाडि म म्यासेज वाचन गर्छु र म्यासेज हामीलाई पठाउनु भएको छ, उहाँले लेख्नुहुन्छ, नमस्कार दाई, म ओखलढुङ्गाबाट गायत्रा घिमिरे ओखलढुङ्गाको आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु भनेर हामीलाई म्यासेज गर्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ ओखलढुङ्गाबाट आउनुभएका साथीलाई। र यति बेला गीत राख्छु सिरफुल सिराको ईश्वर सिंह र शान्ता रानी परियारको आवाज हुनुपर्छ यति बेला गीत तपाईँको लागि। गीतपछि फेरि आउँछौ।

0: यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यसमा बाट टेकराज जीसीले कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
1: म लमजुङबाट राम पाण्डे बोल्दैछु।
0: राम पाण्डे बोल्दै हुनुहुन्छ। लमजुङ कुन ठाउँबाट हजुर?
1: लमजुङ दोर्जी गाउँपालिकादेखि।
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो बन्दीपुर एफएम।
0: ल, कार्यक्रममा आउनुभएको छ। कुन गीत गाउनुहुन्छ आज?
1: ल, म गीतबाटै सुरु गर्छु।
0: ल, सुरु गर्नुहोस्।
1: गर्दी खोला तरी पछि गर्दी खोला तरी पछि हिले मादर एउटा सोचो कि सौ सन्छु तिन सुने लम्जो नजम नजम लम्जोरी चढाइ साँझलाई लैजा नजौ नजौ लोली चढाइ साँझलाई डोली चढाइ सान लै जानि धन्यवाद।
0: डोली चढाइ सानुलाई लैजाने हो आज, होइन?
1: हजुर हजुर।
0: भनेपछि तपाईँ डोली चढाएर आफ्नो सानुलाई लैजाने उमेरको पुगिसक्नुभयो? ठिक छ, कार्यक्रममा आउनुभयो। तपाईँको सानोलाई पनि राम्रो होस्, तपाईँलाई पनि राम्रो होस्। बिहे भोज खाना हामीलाई बोलाउनु होला है?
1: एकदमै सर,
0: हुन्छ। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ। नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी लिन्छु। उहाँले लेख्नुहुन्छ, सिन्धुलीबाट उर्मिला थापाले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सिन्धुलीबाट। बैती चौरबाट भन्नुभएको छ, उर्मिला थापा भन्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी। नमस्कार हजुर। नमस्कार हजुर। ए हजुर, नमस्कार। बरु रेडियोको आवाज आउँछ, तर साथीहरूको ध्यान खै कतातिर हुन्छ, होइन? त्यस्तै त नगर्नु होला। तपाईँको अब मोबाइलमा टावर छैन होला, नेटवर्क छैन होला, भनौँ भने मजाले रेडियोको आवाज मैले यताबाट, तपाईँले बजाउनु भएको रेडियोको आवाज मैले यताबाट सुनिराखेको छु, होइन? फोन लगाइसकेपछि तपाईँको ध्यान टेलिफोनतिर गर्नुहोला, अन्यत्र तपाईँको ध्यान हुनु भएन म तपाईँलाई आग्रह गर्छु। तपाईँले म्यासेज पनि गर्न सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? रामेछापबाट। गीता के भन्नुभयो? गीता कदाई है? गीता भन्नुभएको? ए, गीता बिक भन्नुभएको? अनि के छ गीताको हालखबर? ठिक छ। रामेछापमा हामीलाई कुन माध्यमबाट, कुन रेडियोबाट सुन्नुभयो? रेडियो झन्कारबाट। आज कुन गीत गाउनुहुन्छ तपाईँले? के भन्नुभयो? त्यही त, नयाँ गीत गाउनु होला आज। पुराना पुराना गीत गाउन पाइँदैन, सुरु गर्नुहोस्।
2: छ
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि व्यवसायमा आउनुहोला। अहिलेको लागि तपाईँलाई बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब हामी गीत राख्छौ, म्यासेज आएको छैन नत्र म म्यासेज वाचन गर्छु। एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: युद्ध प्रसाद तपाईँलाई फेरि पनि स्वागत छ देवी घरतिर खेम सिंह छेत्रीको आवाज यति बेला साथी नमस्कार हजुर
1: हजुर दाइ नमस्ते
0: नमस्ते को बोल्नुभयो कहाँबाट
1: म भावना मगर हो
0: कहाँबाट
1: भावना मगर चुछन अमिलीबाट
0: अमिलीबाट के छ भावना हल्का तपाईँको
1: ठिकै छ दाइ तपाईँको के कस्तो छ भन्नु बरु
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ नि भावनाले प्युठान अमिलीमा
1: यति बेला ठ्याक्कै भन्नु पर्छ दाइ खेताबाट धान काटेर आएर बसेको
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ तपाईँले
1: बर्खा लायो
0: लगाउनुहोस् ल सुरु गर्नुहोस्
1: बर्खा लायो ओसिनारा छरी

0: आउँदैन, फोन निलाउँदैन रुन्से प्यारी तिमी प्यारी होइन, प्युठानको अमेलियामा बसेर खुब रोइरहनु भएको छ होइन। तपाईँले यो गीत गाउँदै गर्दाखेरि तपाईँलाई कति गाह्रो भयो भन्ने कुरा, तपाईँलाई सास तान्न कति गाह्रो भयो भन्ने कुरा हामी सुन्नेलाई पनि थाहा हुन्छ होइन। गीत गाउने बेलामा तपाईँलाई गाउन सजिलो हुने गीत गाउनु होला, अनि आफूलाई सजिलो हुने गीत गाउँदै अनि गीत गाउने अभ्यास गर्नुहोला, त्यसरी राम्रो हुन्छ है त। हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। अब म्यासेज लिन्छु, त्यसपछि म अर्को साथीलाई लिनेछु हामीलाई। नमस्कार, म रेघाली दिल तेलरबाट टेकमान परियार हो, कार्यक्रम सुन्दैछु भनेर म्यासेज छोड्नु भएको छ टेकमानजीले, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ रेघाबाट। हामीलाई अर्को म्यासेज प्राप्त भएको छ, उहाँले लेख्नुहुन्छ, अमृता मगर हो जेलबाङ कोरबाङ सुनसहरीबाट, कार्यक्रम सुन्दैछु है दाजा दादा भनेर म्यासेज गर्नु भएको छ अमृता मगरले सुनसहरीबाट, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। 9868309040 फोन डायल गर्नुहोला यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट हजुर? राधिका नेपाली इस्मा बाट। लाउड स्पिकर बन्द गर्नुहोला अनि एयरफोन निकाल्दा कुरा गर्नुहोला है। अनि कार्यक्रममा आउनु भएको छ इस्मा बाट, राधिकाजीले के गर्दै हुनुहुन्छ? बसिरहनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? नयाँ गीत हो नि होइन, लगाउनुहोस्।
1: बरु शङ्कर सुनाउँछु तिमीलाई छोड्न सकिन्न,
0: मिठो गीत गाउनुभयो, राम्रो गीत गाउनुभयो, गीतका लागि तपाईँलाई धन्यवाद। फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। टेलिफोन सम्पर्क कालिस्माबाट आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ र 51 मिनट गइसकेको छ। अब एकजना अन्तिम साथीसँग हामी कुराकानी गर्छौँ, तपाईँ म्यासेज पनि गर्न सक्नुहुन्छ हामीलाई 9876417298 म्यासेज गर्नुहोला, यति बेला फोन कल लिन्छु। नमस्कार हजुर,
2: नमस्कार,
0: को बोल्नु भएको कहाँबाट?
2: म यता बागलुङको खहरीदेखि ज्ञानु विश्वकर्मा।
0: बागलुङको खहरीबाट ज्ञानु विश्वकर्मा, बागलुङको खहरीमा कुन माध्यमबाट हामीलाई सुन्नुभयो?
2: रेडियो सारथी एफएम।
0: ए, रेडियो सारथी एफएमबाट कार्यक्रम सुन्नुभयो है,
2: एकदमै।
0: आज पहिलो चोटि हो हाम्रो कुराकानी? त्यही भएर बिर्सनी हुन्छ कि, ग्याप पछाडि आउनु भयो भने म बिर्सिन सक्छु होइन। हुन्छ ज्ञानुजी, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ?
2: गीतबाटै सुरु गर्छ है त,
0: नयाँ कि पुरानो गीत गाउनुहुन्छ?
2: म चाहिँ बागलुङ घर सका भन्ने नयाँ गीतका
0: हो नला गाउनुस
2: गाउँ भए नि बागलुङमा घर सका बागलुङमा घर सका मालढुङ्गाको फुल चर्न पर्छ का ओए गाउँमा घर छानी गरी खान लग्दैन नभन ओए बानी पर्छ का गरी खान लग्दिन नभन बानी पर्छ का तिमलाई बानी पर्छ का हजुर दाइ यति नै
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो मिठो गीत गाउनुभयो जे होस् तपाईँको गीत गाउने शैली लय एकदमै राम्रो रहेछ होइन अझै राम्रो अभ्यास गर्नुभयो भने तपाईँको स्वर पनि मिठो हुन्छ है हुन्छ अहिलेको लागि फेरि फेरि बसाइमा आउनुहोला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
2: नमस्ते
0: बागलुङको खहरीबाट ज्ञानु विश्वकर्मा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ र अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ किनभने कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिएको छ 54 मिनट गइसकेको छ है अब हामी कार्यक्रमबाट जानुपर्छ कार्यक्रम कहाँ कहाँबाट सुन्नुहुन्छ कार्यक्रम कतिको मनपर्छ मन पर्दैन तपाईँले हामीलाई फोन र म्यासेज गरेर जानकारी दिनुहोला मेरो आफ्नै मोबाइल नम्बर हो 98644 1798 98644 1798 फोन वा म्यासेज गर्नुहोला तपाईँले मसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर पनि सर्च गर्न सक्नुहुन्छ अनि मलाई प्रेस वीरेन्द्र गिरी PRESS प्रेस बी अनि दुईटा ई REMDRA स्पेस GIRI प्रेस वीरेन्द्र गिरीमा तपाईँले खोज्नुभयो भने मलाई भेटाउन सक्नुहुन्छ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् धन्यवाद दिन्छौ सुनेर साथ दिने तपाईँलाई धन्यवाद दिन्छौ फोन गर्नुभयो तपाईँलाई र धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट प्रिया मगर लगायत सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई सम्मान छ आज जति पनि गीत प्रसारण भए ती गीतका सर्जक एवं स्रष्टालाई म विदा भए नमस्ते रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदाय को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: बेलुकी 5 बजे को थाहा अपडेटमा माधवको नमस्कार। सरकारले सचिव गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव बनाएको छ। मुख्य सचिव सुमन राज अरियाल उमेर हत्का कारण अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो। जेएनजी आन्दोलनपछि बनेको पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले अरियाललाई गत मंगिर 8 मुख्य सचिव नियुक्त गरेको थियो। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई आज चौथो पटक 5 दिन म्याद थपिएको छ। आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट 5 दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि यही असार 8 गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि 9 गते 7 दिन, 15 गते 3 दिन र 18 गते 6 दिनको थियो। प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। 15 मिनटका लागि स्थगित भएको आजको दोस्रो बैठक सूचना निकालेर भोलिसम्मका लागि स्थगित गरिएको हो। सरकारका मन्त्रीहरू उपस्थित हुन नसक्ने भएपछि बैठक बस्न नसकेको संसद सचिवालयले जनाएको छ। तर सभामुखले विशेष कारणवश बैठक सार्नु परेको सूचनामा उल्लेख गर्नुभएको छ। सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिर लगायत 73 जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले 73 जनकपुर क्षेत्र अन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिर लगायत प्रमुख मठ मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिन आज उक्त समिति गठन गरेको हो। गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको समय जगत्तमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख भूमि प्रशासन अधिकृत, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत, गुठी संस्थान शाखा कार्यालय धनुषाका कार्यालय प्रमुख लगायतका प्रतिनिधि सदस्य रहेका छन्। र सुदूरपश्चिम प्रदेश सरकारले भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट यस वर्ष 4 कृषकलाई पुरस्कृत गरेको छ। कृषि कर्मका माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको भन्दै 4 जनालाई सम्मान गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले जानकारी दिनुभयो। पुरस्कृत हुनेमा नौगाड गाउँपालिका 2 दार्चुलाका धनसिंह सितोली, घोडागोडी नगरपालिका 2 कैलालीका मनोज खनाल, चुरे गाउँपालिका 1 कैलालीकी रिता कुमारी देउवा र बेतकोट नगरपालिका 5 कञ्चनपुरका कलुवा कामी छन्। उनीहरूलाई आज धनगढ़ीमा आयोजित एक कार्यक्रममा प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले जनही 75,000 र सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको छ। हरेक वर्ष प्रदेश सरकारले कृषिलाई सम्मानित पेशाका रूपमा विकास गर्ने उद्देश्य सहित किसानलाई पुरस्कार एवं सम्मान गर्दै आएको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु, नमस्कार।
1: यो दाँती त हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
2: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादिक छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805614652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका भावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
2: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिल्यै ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुराक, सम्पर्क टेलिफोन नम्बर 0 र मोबाइल नम्बर 9857443122 र 9857443123।
8: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817150898, 9464603350।

0: दमौली एफएम 94.2 MHz समुदायक आवाज।
1: वेस्ट डिजिटल एंटरटेनिंग द नेशन।

0: लु राजा, वर्क चाहिँ यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: फागुन 19 गते हल्का रमाइलो।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक।
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 9845043780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460404.

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9556343।
5: दमौली FM 94.2 समुदायको आवाज।
6: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
7: होइन, के को गन्थन हो सानी?
6: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
7: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
6: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
7: कहाँ छ बाराई सुनचाँदी पसल?
6: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ, साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
7: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहु।
6: सम्पर्क 9846141633, 9817150898, 9464603385।
8: The lifetime tissue sadhai sangai

पञ्चे बाजा घन्काएर तिम्रो घर झरौँला म। पञ्चे बाजा घन्काएर तिम्रो घर झरौँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। लोलाएका आँखाभित्र पुष्ट वैंश फुलाएर, लोलाएका आँखाभित्र पुष्ट वैंश फुलाएर तिमी राधा बनिदिँदा कृष्ण रूप धरौँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। पूर्णिमाको जुन जस्तै तिमीलाई झल्काएर, पूर्णिमाको जुन जस्तै तिमीलाई झल्काएर तिमी हिँड्ने बाटैभरि चोखो प्रीत छरौँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। समयको बगाईमा हामी वारी पारी हुँदा, समयको बगाईमा हामी वारी पारी हुँदा बिछोडका भेल सबै फड्के हाली तरुँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। उर्वशी झैँ मुस्काउँदै तिमी खोपीभित्र पस्दा, उर्वशी झैँ मुस्कुराउँदै तिमी खोपीभित्र पस्दा तिम्रो ठाउँ खाली छोडी अलि पर सरौँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। यौवनको उत्कर्षले देह हाम्रो छटपटिँदा, यौवनको उत्कर्षले देह हाम्रो छटपटिँदा फक्रिएका फूल टिपी मन शान्ति गरौँला म। पञ्चे बाजा घन्काएर तिम्रो घर झरौँला म। तिम्रो लर्के सिउँदो सबै सिन्दुरले भरौँला म। गुल्मी घर भई अहिले किर्तिपुर रहँदै आउनुभएका गजलकार विष्णु गेवालीको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथमा प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु।

शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्युब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति बुलबुलमा आज नियमितभन्दा अलि फरक सन्दर्भ र प्रस्तुति लिएर आइपुगेको छु। आजको बुलबुललाई मैले अलि पुरानो स्मृति बनाउने कोसिस गरेको छु। त्यसो त बुलबुलमा बोलिरहँदाका ती पुराना श्रृङ्खलाहरू हिजो अस्ति मात्रैका हुन् कि जस्तो अनुभूति हुन्छ। तर क्यालेन्डरका मिति पल्टाउँदै जाँदा 20-25 वर्ष अघिका घटनाक्रम त धेरै पुरानो पो भइसक्ने रहेछन्। आज मैले बुलबुलमा एकजना अतिथि लिएर आइपुगेको छु। आजभन्दा झन्डै 23 वर्ष अघि 2060 सालमा उहाँसँग मैले बुलबुलमा कुराकानी गरेको थिएँ। त्यस यता उहाँसँगको भेटघाट पनि भएको याद छैन। त्यो समयमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गर्नुभएका विष्णु गेवाली आज यसै विश्वविद्यालयमा उप प्राध्यापकका रूपमा काम गर्न थाल्नुभएको पनि 14 वर्ष बितिसकेको छ। बुलबुल सञ्चालनको सुरुवाती दिनदेखि मनभित्र गजलको छाप छोड्न सकेका थोरै मानिसमध्ये विष्णु गेवाली पनि एक हुनुहुन्छ। गुल्मीमा जन्मनुभएका विष्णुजीको एउटा गजल सम्भवतः धेरैले सुन्नु वा पढ्नुभएको छ। खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका। यो गजलको रदिफ असाध्यै अनौठो र मिठो लागेको हुनाले आजको कार्यक्रमलाई मैले उपशीर्षक नै दिएको छु, हत्तेरिका श्रृङ्खला भनेर। हत्तेरिका श्रृङ्खलामा कुराकानी गर्नको लागि मैले विष्णु गेवालीजीलाई लिएर

0: आएको छु।
1: उहाँको घर गुल्मी, गुल्मीका विष्णु गेवाली गजलकार भन्ने थाहा छ, त्योभन्दा धेरै मलाई थाहा छैन। बिचमा उहाँ पनि हराउनु भयो, म पनि हराएँ, तर बुलबुलबाट जहाँ प्रतिनिधित्व गरे पनि गजलको सन्दर्भ आयो भने दुईवटा तिनवटा गजल मलाई मुखाग्री जस्तै हुन्थ्यो, केही शब्दहरू बिग्रिए पनि, तर त्यो गजल आफूलाई मन परेको, आफूले कति सुनायो भने पनि सबैले मन पराउँथे। अनि विष्णु गेवालीको गजल भन्ने थाहा थियो, सम्भवतः बाटोमा देखेको भए म चिन्दिनँ थिएँ पनि होला उहाँलाई, त्यति वर्ष भइसक्यो हाम्रो। खोजी गरेर पत्ता लगाएपछि दुई तिन पटकको एटेम्प्टमा बल्ल आज हामी सँगै बसेका छौँ। विष्णुजी, तपाईँलाई स्वागत छ बुलबुलमा।
2: धन्यवाद।
1: मैले बुलबुलमा असाध्यै थोरै एउटा हातका औँलामा अटाउने मान्छेहरू कसैलाई बोलाउन रहर गरेको भए तपाईँ एकजना हो, किनभने लगभग 59-60 सालदेखिको हाम्रो चिन्जान, एक दुई वर्ष चिन्जान भयो, त्यसपछि त्यो बेलामा गजलको त्यही माहौल थियो, तपाईँ पनि त्यसमा हुनुहुन्थ्यो, म पनि गजलमै त्यति बेला फोकस थिएँ, त्यसपछि म पनि स्क्याटर्ड भएँ, तपाईँ पनि कता कता लाग्नु भयो र हाम्रो भेट हुन पाएको थिएन। तर बुलबुलियनलाई सदाबहार, अलि पछिल्लो समयका बुलबुलियनलाई पनि विष्णु गेवालीको गजलले छुन्छ भन्ने हिसाबले मैले निम्ताएको छु। कहाँ हुनुहुन्थ्यो यति समयसम्म भनेर सुरु गरौँ होला है।
2: धन्यवाद सर। सबभन्दा पहिले अच्युतजीसँग अब मैले त्यति बेला स्नातकोत्तर तह किर्तिपुर पढ्ने बेलामा भेट भएको थियो, विशेष गरेर यसको सन्दर्भ मीन भवन क्याम्पस पनि हो जहाँ गजल गृह चल्थ्यो, वर्षभरिका गजलहरू त्यहाँ वाचन गरेको अन्तर्गत म पनि पुरस्कृत भएको थिएँ। त्यसपछि हाम्रो अलिकति चिन्जान बढी भएको थियो र मैले कुनै अन्तर्वार्ता पनि तपाईँसँग दिएको थिएँ। यो बिचमा 68 पछि यो बिचमा 68 पछि चाहिँ म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक रहेँ, र त्यसो भएपछि यो गजलसँगको अलिकति दूरी टाढा भए जस्तो, अथवा चाहिँ समालोचना फिल्डतिर अलिकति लागे जस्तो, पठन पाठनमै अलि अभ्यस्त भए जस्तो भयो। र अर्को कुरा पनि होला, बिहे भयो, बैंस पनि सिद्धियो। त्यसो भएपछि बैंसको जुन एक किसिमको मानसिक ऊर्जा थियो, त्यो ऊर्जा पनि अलिकति शिथिल भएर त्यसो बनेको पनि हुनसक्छ, त्यस्तो पनि लाग्नु, त्यसरी पनि हामीले यसलाई हेर्न सक्छौँ। पछिल्लो चरणमा म गजलतिर भन्दा केही समय कवितामा पनि रहेँ, छन्दबद्ध कविता वा चाहिँ गद्य कवितामा पनि।
1: तपाईँ त कविताको राष्ट्रिय कविता प्रतियोगिता यो एकाडेमीले गर्ने जुन छ, त्यो चाहिँ 61-62 सालतिरको प्रतियोगीमा दोस्रा तेस्रो केही
2: हुनु
1: तेस्रो भएको हजुर
2: हो,
1: त्यति बेलैबाट कविताको त एकदमै धेरै
2: कविता चाहिँ कस्तो हुन्थ्यो भने, म इन्टरमिडिएट पढ्दाखेरि पाल्पा पढेँ, पाल्पा पढ्दाखेरि म कविजीको घरमा बसेको थिएँ, होइन, म स्मरण गर्न चाहन्छु कमला देवकोटालाई, कुलमणि देवकोटालाई, उहाँहरूको घरमा संयोगले मेरो बसाइ त्यहाँ थियो, र उहाँहरूसँगको संसर्गमा त्यहाँ पाल्पाबाट एउटा पाल्पा टाइम्स भन्ने एकजना कोइराला, सायद गङ्गा प्रसाद कोइरालाको दाजु हुनुहुन्छ, पछि पत्रकार सुनिल कोइरालाको ठुलो बुवा हो उहाँ चाहिँ, उहाँले चाहिँ पत्रिका निकाल्नुहुन्थ्यो, अनि छाप्नुपर्छ भन्ने मुडमा एउटा पत्रिकामा त्यहाँ के अरे कविता त्यहाँबाट सुरु गरेका थिएँ। सानो सानोमा पनि लेख्न त लेखिन्थ्यो, मेरो भुवन थापा भन्ने सर हुनुहुन्थ्यो, अहिले केभीमा पढाउनुहुन्छ मूर्तिकलामा, उहाँले लेख्न सिकाउनुहुन्थ्यो, त्योबाट आएको कविता त लेख्ने अलिअलि अभ्यास थियो। बागलुङमा चाहिँ स्नातक तह मैले बागलुङ पढेको थिएँ, बागलुङमा पढ्दाखेरि चाहिँ स्नातक तहमा बिए थर्ड इयरमा एउटा सृजनात्मक लेखन भन्ने पेपर हुन्थ्यो, त्यो पेपरमा मैले कविताबाट सृजनात्मक लेखन गरेर 100 मार्क्स पत्रकारिता गर्नुभन्दा यो गर्छु भनेर गरेका थिएँ। त्यो गर्दाखेरि षडानन्द पौडेल भन्ने गुरु, आदरणीय गुरुले मलाई के भन्नुभयो भने, छन्दमा कविता लेख्छस् भने हुन्छ, गद्यको चाहिँ म स्वीकार्दिनँ भन्नुभयो। मेरो छन्दको त्यसपछि मैले छन्दमा प्रयास गरेँ, त्यो 21 कविता लेखेर यसरी अगाडि बढेका थियौँ। तर त्यति बेला पनि छन्दमा कविता त मैले एकाडेमीमा पठाएको थिएँ, छन्द कविता कहिले सिलेक्ट पनि भएको थिएन, एकचोटि वाचनको लागिसम्म सिलेक्ट भएको थियो, तर चाहिँ पुरस्कृत हिसाबले सिलेक्ट भएको थिएन। पछि चाहिँ गद्यमा लेख्ने, होइन छन्दमा हुँदो रहेनछ, गद्यमा लेखेर पठाउँछु नि त भनेर पहाडहरू शीर्षक कविता लेख्दाखेरि थर्ड भएको थियो।
1: एउटा एउटा गजल सुनेर मात्रै हामी कुरा अगाडि, तपाईँको किताबै लिएर बसेका छौँ हामी है, गेवालीका गजल भन्ने शीर्षकको गजल सङ्ग्रह छ, उति बेलै निस्केको गजल सङ्ग्रह, यो त मसँग अहिलेसम्म रहेनछ, आज तपाईँले बोकेर ल्याउनु भएको भएर बल्ल फेरि पछाडि देख्नु भएँ मैले। एउटा गजल सुनौँ, त्यसपछि फेरि कुराकानीलाई जोड्दै जान्छौँ।
2: हुन्छ, यो चाहिँ काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन प्रणालीले मेरो गजलहरू म छाप्दिनँ भन्दा भन्दै पनि लगेर छापिदिनु भएको थियो 2068 सालमा। त्यसभित्रको पहिलो नै गजल म यहाँबाट सुरु गर्छु, एक नम्बर भनौँ न, यो नम्बरिङको हिसाबले, क्वालिटीको हिसाबले त होइन, अब श्रृङ्खलाको हिसाबले एक नम्बर पनि। यो त्यही फौलुनमा भनेको भुजङ्गप्रियात छन्दसँग सम्बन्धित गजल हो, मैले विशेष गरेर भुजङ्गप्रियातलाई आधार बनाएर लेखेको छु केही गजलहरू। नयाँ प्रेम प्याला खनाएर हेर, नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर बढ्यो प्यास जसको उही खोज्छ पानी बढ्यो प्यास जसको उही खोज्छ पानी बढ्यो प्यास जसको उही खोज्छ पानी कि सङ्केत यस्तै जनाएर हेर भए चाहना आज उत्कर्ष भेट्ने भए चाहना आज उत्कर्ष भेट्ने युवा जोस मेरो मनाएर हेर नयाँ प्रेम प्याला खनाएर हेर सकेसम्म आफ्नै बनाएर हेर लुकुन प्रेम आकाशमा इन्दु तारा त्यति बेला दुईजना गजलकार
1: हुनुहुन्थ्यो
2: लुकुन प्रेम आकाशमा इन्दु तारा यही विष्णु प्यारो भनाएर हेर यो चार सेयरको एउटा सानो
1: कति राम्रो
2: यहाँबाट मैले आज सुरु
1: त्यति बेलाको तपाईँले अब फेरि त्यही ठाउँमा पुर्याइदिनु भयो इन्दु अधिकारी तारा मैनाली र टिका आत्रेय तिनजना उहाँहरू पनि मास्टर्स गर्दै
2: सँगसँगै नै पढ्थ्यौँ एक किसिमले गजलमा दोहोरी दोहोरी जस्तो पनि चल्थ्यो अनि एउटा गजल एउटा कार्यक्रममा चाहिँ उहाँहरूले एउटा गजल एउटा भावको सुनाउनु भयो भने त्यसको प्रतिक्रिया स्वरूप अर्को हामीले सवाल जवाफ अर्कोचोटिको अङ्कमा अर्कोचोटिको कार्यक्रममा चल्थ्यो अनि त्यसै अन्तर्गतका श्रृङ्खलाहरू हुने नि
1: इन्दुको त्यति बेलाको गजल म कहिल्यै बिर्सिन्न उपहास उपहार उपहार उपहास भयो भए बेकामका भए ती मालहरू हँसाउँथे रुवाउँथे त्यसै गए ती सालहरू यस्तै केही थियो असाध्यै त्यति बेलाको गजलकारहरूको त्यो पछिसम्म पनि त्यो एभरग्रिन राख्न सक्ने क्यापेसिटी के
2: एकदम
1: तपाईँले विषय चाहिँ संस्कृत पढ्नुभएको
2: होइन
1: होइन नि है
2: होइन मेरो बुवाले मात्रै त्यसको केही गुणहरू सरे मात्रै हुन्छ
1: ए बुवाले संस्कृतमा के
2: संस्कृत पढ्नुभएको शास्त्रीसम्म
1: ए शास्त्रीसम्म पढ्नुभएको थियो
2: उहाँले चाहिँ स्कुलमा पढाउनु पनि भयो बुवा पनि टिचर हो
1: गुल्मी कुन ठाउँ हो ठ्याक्कै
2: मेरो चाहिँ गुल्मी लिम्गा हो त्यसमा पनि ढाँडगैरा भन्ने ठाउँ पर्छ त्यहाँ चाहिँ अहिले पहिला चाहिँ लिम्गाको 7 नम्बर थियो अहिले सत्यवती गाउँपालिका वडा नम्बर 4 पर्छ त्यो
1: स्कुल पढ्दा पाल्पा बस्नुभएको कि स्कुल सक्यो
2: होइन स्कुल चाहिँ मेरो यस्तो थियो म चाहिँ खासमा 5 कक्षामा फेल भएँ 4 कक्षामा थर्ड भएको मान्छे 5 कक्षामा जाँदा किन फेल भयो मलाई थाहा छैन तर पछि थाहा भयो बुवाहरूले चाहिँ अलिक सानो उमेर पनि छ यसलाई फेल गराइदिउँ राम्रो पढला भनेर गराउनु भएको रहेछ बुवा टिचर भएको हिसाबले फेल भएपछि मलाई त्यो स्कुलमा पढ्नै मन लागेन मभन्दा कमजोर मान्छेहरू 6 गएँ म चाहिँ 5 के पढिरहनु भनेर मैले स्कुल छोड्ने विचार गरेँ अनि म बुवासँगै जान्छु म यहाँ स्कुलमा पढ्दिनँ भनेर म बुवासँग पढ्न गएको थिएँ त्यो बुवासँग पढ्ने स्कुल चाहिँ लुम्पेक भन्ने स्कुल थियो धर्मपुर मावि थियो त्यहाँ चाहिँ एकजना सर हुनुहुन्थ्यो भुवन थापा मैले अघि अप्रत्यक्ष कुराकानीमा गरेको थिएँ भुवन थापा सर अहिले केयु पढाउनुहुन्छ उहाँले चाहिँ 6 कक्षाका बच्चाहरूलाई चाहिँ आफ्नो नामको सुरु सुरुको अक्षर राखेर कविता लेख्न लगाउनुहुन्थ्यो क्या जस्तै कसै कुनै मान्छेको नाम चाहिँ माया थापा छ भने माबाट एक लाइन याबाट एक लाइन थाबाट एक लाइन पाबाट एक लाइन यस्तो लेख्न लगाउनुहुन्थ्यो मेरो विष्णुको त मिल्दै नमिल्ने नमिलेपछि के गर्ने त सर भन्दा तपाईँ तिमीले हामी नेपालीबाट लेख हामी नेपालीबाट त्यस्तो लेख्दाखेरि म त्यहाँ फर्स्ट भएँ होइन अनि त्यो स्कुलमा त्यसरी उहाँहरूले प्रमोसन गर्नुहुन्थ्यो उहाँले चित्र मूर्ति बनाउने एकदम अहिले पनि त्यसमा लागिरहनु भएको छ त्यही पढाउनुहुन्छ सायद मूर्तिकला डिपार्टमेन्टको हेड नै हुनुहुन्छ कि केही हुनुहुन्छ केही पढाउनुहुन्छ त्यहाँबाट मेरो सुरु भएको लेखन चाहिँ कविता लेख्ने भन्ने अनि यो छन्दको कविता त मेरो फेरि के हुन्थ्यो भने अचिजी हामी सानो स्कुल हाम्रो एकसिङ स्कुल भन्ने थियो हाम्रो एकसिङ नाम ठाउँको नाम हो गुल्मी जिल्लामा मगर भाषा बोलिन्छ भने त्यहाँ मात्रै बोलिन्छ गुल्मी जिल्लाभरिमा मगर भाषा बोल्ने वक्ताहरू मेरो गाउँमा छन्
1: एकसिङ
2: एकसिङ भन्ने ठाउँ हो एकसिङ र स्याङ भन्ने ठाउँ हो त्यहाँ मगरहरू बोल्छन् लुम्पेकमा मगरहरू मगरको बस्ती हो म मगर बस्तीमा पढेको हो तर उनीहरू मगर बोल्न जान्दैनथे पछि सिक्दै पनि थिएँ तर मैले एकछिनमा मगर भाषा एकदम बोल्ने मलाई सिकाइदियो भन्दाखेरि उनीहरूले अर्कै अर्कै के सिकाउँथे त्यो त्यहाँ चाहिँ हाम्रो के हुन्थ्यो भने फेरि अन्ताक्षरी प्रतियोगिता हुन्थ्यो होइन त्यो छन्दमा अन्ताक्षरी प्रतियोगिता हुन्थ्यो
1: हजुर हजुर
2: एउटा कसरी श्री गणेश आए नमा भन्यो मबाट चाहिँ सुरु भयो होइन माटो हो हुन ता तथापि गैया आँखा हुने सज्जनबाट सुरु गर्यो त्यसको लास्टमा उनले फेरि अर्कोबाट भन्छ यस्तो प्रतियोगिता हुन्थ्यो र त्यसमा हामी जित्थ्यौँ क्या त्यो छन्द चेतना सायद मलाई लाग्छ त्यो स्कुलमा पढ्दाखेरिको छन्द चेतनाले मलाई बढी काम गर्यो होला भन्ने लाग्छ
1: त्यसले तपाईँलाई त्यो भित्र
2: छन्दप्रति उत्प्रेरणा जगायो होला लयप्रतिको चेतना जगायो होला अनि बुवा नेपाली टिचर भएको हुनाले उहाँको कोठामा चाहिँ राम रचना मिठो नेपाली हुन्थ्यो, कृष्णप्रसाद पराजुलीको भाषा आफै अहिले पनि सम्झँदाखेरि
1: आएको छ।
2: त्यो भाषा पढ्दाखेरि त्यहाँ भएको बिम्बात्मकको तरिका अथवा चाहिँ कविताको छन्दहरूको त्यहाँको सूत्र यी सबै पढ्दाखेरि चाहिँ त्यसले पनि एक किसिमको चेतना जागृत
1: भयो। हजुर हजुर। त्यसपछि 8-9 पुग्दा त राम्रै कविता लेख्ने भइसक्नु भएको थियो होला, 9-10 पुग्दा त
2: त्यस्तो त भइसकेको थिएन। अब त्यो चाहिँ
1: फाटाफुट कहिले
2: यस्तै गुरुहरूले भने भनेर लेख्ने हुन्थ्यो, तर कविता लेख्न खास सुरु गर्नुपर्छ, कविता पनि लेख्नुपर्छ भन्ने चाहिँ सुरुवात चाहिँ पाल्पा हो,
1: देवकोटाको
2: घरबाट हो। अनि त्यसपछि चाहिँ बागलुङ गइसकेपछि चाहिँ म 2 वर्ष चाहिँ खासमा जागिर खाने सन्दर्भमा कस्तो थियो भने प्लस टू पछि चाहिँ सकेसम्म आफ्नै पौरखले बाँच्नुपर्छ। मेरो दाईहरू हुनुहुन्थ्यो, आदर्श गोविन्द गेवाली भन्ने दाई हुनुहुन्थ्यो, उहाँहरू आफै जागिर गरेर काठमाडौँमा दुःख सुख गरेर हुर्कनु बढ्नु भएको, अनि बुवाले पनि मलाई त्यस्तो बढ्नुपर्छ भन्नुहुन्थ्यो। प्लस टू सकिसकेपछि चाहिँ सकेसम्म चाहिँ यो खर्च नगराउनु त बुवाको भन्ने हिसाबले जागिर गर्नुपर्छ भनेर म बागलुङ गएँ। जागिर गर्न थालेपछि डिप्लोमा पढ्ने फर्स्ट र सेकेन्ड इयर पढ्ने चाहिँ वातावरण मिलेन, अनि परीक्षा चाहिँ यसै क्या नपढिकन फर्स्ट इयरको कम्पलसरी नेपाली अनि मेजर नेपाली कविता काव्य यस्तै केही थियो आख्यानहरू, अनि यसै नपढिकन यसै दिएको। नम्बर यति राम्रो आयो कि होइन यो नपढि नहुने रहेछ भनेर जागिर छोडेर थर्ड इयरमा चाहिँ 14 विषयमध्ये 11 विषय थर्ड इयरमा एकैचोटि दिएर उत्तीर्ण भएर बागलुङ पढाएर आएको। त्यस कारण त्यो बागलुङ बसाइ चाहिँ हाम्रो के थियो भने त्यहाँ काजी रोशन बागलुङको हाम्रो आदरणीय दाजु प्रेम छोटा उहाँहरूको सान्निध्य हामीलाई प्राप्त भयो। हामीले स्मृति प्रकाशन भन्ने खोलेका थियौँ, त्यसमा चाहिँ म सचिव थिएँ होइन। त्यसले हामीले साथी साथी बटुलेर 500 उठाएर 75 एउटा सङ्ग्रह निकाल्ने भनेर हामीले ओम प्रसाद घायलको तिलरामजीको पनि कविता सङ्ग्रह पनि निकालेका थियौँ। अनि त्यहाँ कलेजमा हुने कविता प्रतियोगितामा चाहिँ अलिकति शृङ्गारी कविता लेखेपछि एउटा माहौल चाहिँ मान्छेहरूले बन्थ्यो चाहिँ त्यस्तो शृङ्गारी कविता लेख्ने अब माया व्यक्ति गर्ने भर्खरको छुच्याउ
1: पुरानो मेमोरीहरू पनि एकदम धेरै रहेछ। त्यो पहिलाको कविताहरू पनि सम्झिनुहुन्छ त्यति बेलाको त्यति बेला लेखेका शृङ्गारी अथवा अरू कुनै
2: होइन, तर चाहिँ कविताहरू चाहिँ त्यति बेला मलाई अलिक सम्झना त छैन, रेकर्डेड पनि कतै डायरीमा छन् जस्तो लाग्छ।
1: हजुर हजुर।
2: तर चाहिँ एकदम साथीहरूको बिचमा मात्रै सुनाउन मिल्ने खालका कविताहरू पनि हुन्थे, अनि सार्वजनिक रूपमा अलिकति श्रृङ्गारको डिल डिलमा पुगेको भन्नुहुन्थ्यो मलाई दादाले, डिल डिलमा पुगेको खाल पनि हुन्थे होइन, त्यस्तो लेखिन्थ्यो त्यति बेला। पछि त्यो षडानन्द सरले चाहिँ भनेको त्यहाँ केही कविता प्रतियोगिताहरूमा फर्स्ट पनि भए होइन,
1: त्यसले
2: चाहिँ एकदम छन्दमा कविता लेख्न मलाई सहज पनि लाग्ने बनिसकेको थियो। अनि मैले त्यो पानी विश्व पानी दिवसको अवसरमा धौलागिरी साहित्य प्रतिष्ठान काजी रोशनजीहरूको त्यहाँ खानेपानीसँगको सहकारीमा एउटा प्रोग्राम गरेको थिएँ, यत्रो बढीमानको पानस पुरस्कार पाएको थिएँ मैले। अनि त्यहाँ चाहिँ त्यसो छन्दमा कविता लेख्ने बागलुङमा कमै साथीहरू हुनुहुन्थ्यो, त्यो भएर पनि भयो होला, त्यो क्वालिटी नभएर लयले मात्रै पनि मैले जितेको हुनु पनि
1: हुनसक्छ,
2: त्यो अन्तर्वस्त्र रूपमध्ये रूपले मात्रै जितेको नि हुनसक्छ, जे होस् त्यस्तो भएको थियो। अनि पछि चाहिँ धौलागिरी स्तरीय कविता प्रतियोगिता चल्यो त्यहाँ होइन, त्यो चाहिँ पर्वत साहित्य सङ्घमा हाम्रो आदरणीय इन्द्र कुमार विकल्प हुनुहुन्छ पर्वतमा, शान्तिनारायण श्रेष्ठ इन्द्र कुमार विकल्प जोडी जोडी छ त्यहाँ जिल्ला जिल्लामा, हामी चाहिँ बेनी पनि पुग्थ्यौँ, पर्वत पनि अङ्कुशमा पनि आउँथ्यौँ, त्यो साहित्यको धुप बालेको छ भने कुदिहाल्ने,
1: कति
2: बास्ना आयो भने हिँडिहाल्ने, यस्तो कविता सुनाउन जाने यस्तो हुन्थ्यो। अनि त्यो धौलागिरी साहित्य त्यो कविता प्रतियोगिता धौलागिरी स्तरीय भन्नेमा चाहिँ के भयो भने म त गुल्मीको मान्छे, अनि मैले पाउने कि नपाउने भन्दा बागलुङ क्याम्पस पढेको छ भने पाउने भन्ने कुरा भयो, अनि त्यहाँ पनि पठाएको थिएँ। अनि राजेन्द्रजी त्यहाँ पार्वत क्याम्पस नै पढाउनुहुन्छ त्यहाँ होइन, उहाँ फर्स्ट हुनुभएको थियो, म सेकेन्ड भएको थिएँ
1: छन्दबद्ध।
2: त्यो तरिकाले हामी अगाडि बढ्दै आयो। त्यति बेलासम्म मैले खास गजल 1-2 लेख्न थालेका थिएँ, तर गजल भनेको के हो भन्ने थाहा थिएन। यस्तो हुन्छ अरे, पहिलो र दोस्रो लाइन मिलाउने, त्यसपछि तेस्रो नमिलाएर चौथो मिलाउने अरे भन्ने मात्रै मुडमा
1: त्यसरी बुझ्यो,
2: त्यसरी बुझेर अनि अगाडि बढेको थियो त्यति बेला।
1: एउटा सुनौ त अब अहिले पछिको, फेरि पछिको त के भन्नु, त्यो किताब निस्किँदाखेरि
2: किताब त्यसभन्दा पछाडि त गजल लेखेकै,
1: पछाडिको कुरा त अझ निकाल्दैछु मैले, बाँकी नै
2: यो मैले चाहिँ त्यही गजल गृहवाला गजल नै सुनाउँछु यहाँ चाहिँ।
1: हजुर।
2: विशेष गरेर के थियो भने स्नातकोत्तर तह पढ्ने बेलामा केही साथीहरूलाई स्मरण गरिरहेको छु, यो चाहिँ गजलकार चाहिँ मलाई मेरो हिसाबले हेर्ने भने अलिकति वान साइड लभर जस्तो के, एकतर्फी प्रेममा परेको जस्तो, अब आफैले भित्रभित्र फिल चाहिँ गरिरहेको छ, अरू साथीहरूलाई केही थाहा छैन होइन। त्यस्तै एकजना मित्र हुनुहुन्थ्यो सारी सुन्दर, अनि संयोगले क्लासमा भिडभाड हुन्थ्यो त्यति बेला स्नातक तहमा, अहिले जस्तो विद्यार्थी सङ्ख्या थोरै थिएन, हामी 4-5 सयजनासम्म हुन्थ्यौँ असार साउनमा चाहिँ, त्यहाँ चाहिँ आडमा बस्नु हो होइन। त्यसपछि अनुहार सनुहार सबै मेकअप चिटिक्क परेर आएको त्यस्तो साथी हुनुहुन्थ्यो, उहाँलाई यो म हो भन्ने थाहा नहुनु पनि सक्छ, त्यो थाहा छैन मलाई लाग्छ। त्यही गजल सुनाउँछु। बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे,
1: कति राम्रो।
2: बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे। बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे। सशृङ्गार जिउमा, सशृङ्गार जिउमा गुलाबी जलप छ, सशृङ्गार जिउमा गुलाबी जलप छ, कता कुन्नी के नोकरी खान्छु भन्छे।
1: कता कुन्नी के,
2: कता कुन्नी के नोकरी खान्छु भन्छे। बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, सबै ठिक्क छे स्वादिली छे अचम्मै, सबै ठिक्क छे स्वादिली छे अचम्मै, अझै जिन्दगी प्रेमले झान्छु भन्छे।
1: अझै जिन्दगी
2: प्रेमले झान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे। नहोस् विघ्न बाधा भनी लटपटिन्छु, नहोस् विघ्न बाधा भनी लटपटिन्छु, नपल्टेर क्यारु उठी तान्छु भन्छे।
1: नपल्टेर क्यारु
2: उठी तान्छु भन्छे। नयाँ प्रेम सौन्दर्यले पूर्ण पारी, नयाँ प्रेम सौन्दर्यले पूर्ण पारी, नछुट्ने गरी मोहनी हान्छु भन्छे। हरे विष्णु तृष्णा नपोखेर बोल,
1: हरे विष्णु
2: हले हरे विष्णु तृष्णा नपोखेर बोल, युगौँसम्म श्रीमा नपोठान्छु भन्छे।
1: युगौँसम्म श्रीमा नपोठानु भन्छे।
2: बडो प्रेम मर्मज्ञ भई मान्छु भन्छे, नसक्ने भए खै सँगै जान्छु भन्छे।
1: विष्णुजी, यो गजल यति धेरै इको भइरहेको छ नि, मलाई सायद सुनेकै 20 वर्ष भयो। मैले त तपाईँलाई बोलाउनुको पछाडि 2-3 गजल कन्टै मुखाग्री भएर एउटा यो पनि हो, होइन? किनभने त्यति बेला सम्भवतः गजल गृहमै सुनाउनु भएको थियो तपाईँले
2: यसको। मैले चाहिँ अलिकति पृष्ठभूमि भन्छु ल,
1: भन्नुहोस् न।
2: किर्तिपुरमा चाहिँ हाम्रो बालकृष्ण लामी छानेजी हुनुहुन्थ्यो, इलामको
1: हो,
2: राम्रो लेख्नुहुन्थ्यो, अनि हामी साथीसँगै पढ्थ्यौँ। रमेश शुभेच्छु हुनुहुन्थ्यो, होइन, बालकृष्ण अधिकारी हुनुहुन्थ्यो। हाम्रो टिम चाहिँ त्यहाँ गजल लेख्ने राम्रो टिम पनि थियो। क्लासभित्र गुरुहरूले अगाडि पढाइरहेको बेला पछाडि छन्दबद्ध कविता रचना गर्ने थुप्रै कविहरू पनि हुनुहुन्थ्यो, एउटा त्यस्तो देशभरिको थियो भनौँ। अनि त्यही बालकृष्णजी लामिछानेजीहरूको सङ्घ सङ्गतमा सुरेशजीहरूले कता सम्पर्क भएपछि चाहिँ उहाँ
1: सुरेश सुवेदी
2: मेन भवन क्याम्पसमा चाहिँ यस्तो गजल गिरिएको यस्तो कार्यक्रम गजलको हुन्छ अरे, चाहिँ सुनाउन भनेर म फेरि कस्तो भने म गाडी लाग्ने मान्छे क्या,
1: मोटर लाग्ने
2: किर्तिपुरबाट रत्नबार जाँदाखेरि पनि कालीमेटतिरै झरौँ कि अब हिँडेर जाउँ जस्तो लाग्ने क्या। अनि म बानेश्वर पुग्ने भन्ने त गाह्रै कुरा हो मेरो लागि, तैपनि हामी गयौँ। अनि गएर त्यहाँ एउटा हल थियो, त्यहाँ त्यो हलमा सुनाउने भन्ने हुन्थ्यो, त्यहाँ साथीहरू हुनुहुन्थ्यो बिबिएस पढेको। अनि पछि के भयो भने एकचोटि म यस्तै केहीमा सुनाउन गएँ बालकृष्णजीसँग, पछि चाहिँ किर्तिपुर आइयो, पछि के भ्याइएन, त्यो गाडी लाग्ने कारणले पनि सुनाउन नगएको, किर्तिपुरका भएको त छुटिएन। अनि पछि चाहिँ त्यो गजलगिरीको वार्षिकोत्सव कार्यक्रममा चाहिँ उनीहरूको के रहेछ प्लानिङ भने मलाई थाहा थिएन। वर्षभरिका गजलहरूमध्ये सुनाइएका मध्ये उत्कृष्ट 3 चाहिँ पुरस्कृत गर्ने भन्ने खालको
1: के, यो त मैले बिर्सेको रहेछ होइन
2: त्यो भन्ने कुरा रहेछ। अनि हाम्रो यासुवीर गजल पुरस्कार भन्ने एकजना साहित्यकार चाहिँ उहाँले चाहिँ स्थापित गर्नुभएको रहेछ, अनि त्यो दिने भन्ने कुरा पनि भएको छ। अनि मलाई फोन गर्दाखेरि सुरेशजीले फोन गर्दा मलाई के भन्नु भने, विष्णुजी जसरी पनि यो फर्स्ट सेकेन्ड थर्ड भाषा जस्तो भनेर होइन, तर चाहिँ जसरी पनि आउनु है विष्णुजी, आउनुपर्ने भयो, आउनुहोस् न, जसरी पनि आउनु न, एउटा गजल लिएर आउनु भन्नुभयो, हुन्छ भने। अनि रिक्वेस्ट गरेर फोन गरी बोलाउनु भएको छ, फेरि त्यति बेला मोबाइलको जमाना पनि थियो, ल्यान्डलाइनमा गरेर अनेक गरेर
1: बोलाउनु पर्थ्यो।
2: अनि हुन्छ भनेर भने, अनि हामी गइयो। गइसकेपछि एकदम भव्य कार्यक्रम थियो, तपाईँ चाहिँ अजुजी भनौँ न, तपाईँ चाहिँ पछाडि बसेर मानव रेकर्ड गरिरहनु भएको थियो मलाई लाग्छ, मलाई त्यही खान्न भन्दा पनि रक्सीको रेकर्ड त्यही ठाउँको हुनुपर्छ।
1: त्यो
2: पछि मोबाइलमा
1: ताली बजेको थियो, कति थियो, पछि त मान्छेले
2: मोबाइलमा पछि सेयर भएर मैले पछि थाहा पाएको थिएँ। अनि त्यहाँ गइयो, त्यहाँ गइसकेपछि के भयो, म त खान्न भन्दा पनि रक्सी सुनाउने भनेर गएको थिएँ म खासमा त्यति बेला चाहिँ, त्यो बडो प्रेममा मर्मज्ञ मैले बिचमा कतै सुनाइसकेको थिएँ। अनि त्यसपछि त्यहाँ कार्यक्रम हुँदै गर्दाखेरि मलाई त बोलाउँदै सुरेशजी सञ्चालन गर्नुभएको थियो कि सुरेश सुवेदी
1: नामै आउँदै
2: सञ्चालन गर्नुभएको थियो न बोलाउँदै बोलाउनुहुन्न
1: भने फोन गरेर आउनु कि
2: आउनु कि आउनु भनेको छ अपमान जस्तो जस्तो फिल भयो क्या सुनाउँदै बोलाउँदै बोलाउनु के गरे सुरेशजी तपाईँ त गजल वाचन गर्न दिन्छु भन्नुभएको थियो होइन राम्रै ल्याएको छु जस्तो लाग्छ मलाई त कि क्वालिटी छैन भन्नु पऱ्यो होइन होइन पाउनु न पाउनु अन्तिम गजलकार भन्नुहुन्छ मेरो नाम लिनुहुन्न भने त अलिक सकिएन यो नहुने भयो ठिक छ सुनाउन दिएन साथीहरूले के छ र फेरि कतै सुनाउला नि त भनेर चित्त बुझाएर बसिया छ
1: आशै छैन
2: बालकृष्णजीसँग मैले यही कुरा गरिरहेको छु अनि त्यसपछि पछि चाहिँ यसो यसो छ भन्ने त्यो पुरस्कार गर्दैछ भने त त्यसपछि पुरस्कार गर्नेमा चाहिँ त सेकेन्डमा मेरो रहेछ अनि त्यो त्यो पुरस्कृत भएको सुनाउनु पर्ने छ मैले पनि मञ्चमा गएपछि माइक समाएपछि म यसको तानासा हो अब मेरो पालो हो मैले यो मात्रै सुनाउँदिनँ म आज सुनाउने भनेर ल्याएको गजल पनि सुनाउँछु
1: अघिदेखि कुरेको
2: जोस सुनाउँछु भनेर त्यो खन्नभन्दा पनि रक्सी पनि त्यहाँ सुनाएको थिएँ यो बडो प्रेम मर्मज्ञ
1: एकैचोटि सुनिएको रहेछ
2: दुईचोटि सुनाएको
1: अनि त्यो यति माहौल तताउनु भएको थियो तपाईँले बाफ्रे सायद पानी परेको थियो कि बाहिर यति धेरै भिड थियो हलमा त्यो ताली बजाउने
2: अहिले मोबाइलमा रेकर्ड पाइनेको चाहिँ मैले युट्युबमा कतै पनि राखेको छु जस्तो लाग्छ साउन्ड मात्रै
1: चाहिँ
2: तपाईँले गरेको रेकर्ड कतै केही भएको छ जस्तो लाग्छ त्यो अथवा कुनै साथीले केही गर्नु
1: मलाई त मतलब फेरि सुन्न मन लाग्यो यही गजलको
2: यो चाहिँ
1: त्यो जुन दोस्रो घर त्यति बेला पुरस्कृत भयो
2: त्यही बडो प्रेम मर्मज्ञ भइ मान्छु भन्छे नसक्ने भए खै सँगै जान्छु भन्छे
1: त्यो छेउमा बसेको साथी जो मेकअप गरेर आएर बसेको
2: छ मानौ
1: कलेजमा
2: एउटा आख्यान यसबाट बनाऊ कलेजमा बेन्च हुन्छ बेन्चमा आफ्नो आफ्नो सिट हुन्छ अब स्नातक तहमा बसेपछि केटाकेटी छुट्टिने कुरा भएन
1: भएन
2: सबैसँगै गएर बसेको छ के गर्नुहुन्छ अब जगेर खान्छु कतै नोकरी खान्छु भनेको छ कहाँ खान्छु भन्ने पनि यहाँ लेखिएको छैन कतै खान्छु भनेको छ राम्री पनि चौपट्ट छ सबै राम्रो छ श्रृङ्गार पनि गरेको छ गुलाबी जलप पनि छ अनि स्वादिली पनि राम्रो छ कुराकानी पनि यसो यसो सबै राम्रो छ यति भएपछि चाहिँ अब अरू थपथप गर्न मिलिहाल्यो एउटा गजलकारलाई
1: सम्झिनुहुन्छ उहाँलाई अहिले पनि
2: एकदम
1: नाम पनि थाहा
2: आइरहेको छ नाम चाहिँ थाहा
1: नाम थाहा छैन उहाँको उहाँको अहिलेको वेयर सी इज पनि थाहा छैन
2: त्यो पनि थाहा छैन
1: तर उहाँकै नाममा डेडिकेट भयो यो गजल
2: एकदम
1: उहाँलाई पनि थाहा छैन होला यो
2: त्यति
1: बेला छेउमा बस्ने
2: जस्तै मै हो भनेर सम्झनुहुन्छ मेरो साथीहरू मध्ये हामी 300-400 जना रामलाल जोशी पनि हाम्रै पालाको हो
1: ए त्यति बेला सँगै पढ्नु भएको
2: बलभद्रजी हुनुहुन्थ्यो थुप्रै साथीहरू हुनुहुन्थ्यो अनि गणेश गौतमले त नाटकै खेल्नु भएको म ब्यास भएर त्यहाँ रोल पनि गरेको थिएँ हामी मुसल पर्व भन्ने नाटक पनि गरेका थियौँ भनेपछि त्यति बेला ऊर्जावान साथीहरू हुनुहुन्थ्यो जो साथीले मै हो जस्तो लाग्छ उहाँले मै हो भनेर बुझ्दा पनि हुन्छ थुप्रै साथीहरूसँग
1: यो धेरैलाई फेरि मै हो कि जस्तो पनि महसुस हुने गरी त्यही भएर त यति पपुलर
2: भयो
1: जसलाई पनि त्यो लाग्छ बडो प्रेम मर्मज्ञ भई
2: मान्छु
1: भन्छे नसक्ने सँगै जान्छु भन्छे यो एकदमै मन छोएको गजल 15-20 वर्षदेखिबाट दिमागमा झुन्डेको अब अहिले त म त्यति बेलाको विद्यार्थी विष्णु गेवाली होइन यो गजल विद्यार्थी विष्णु गेवालीको अहिले उपप्राध्यापक विष्णु गेवालीसँग कुरा गरेको छु गुल्मी लिम्गा 20 वर्ष पछाडिको हाम्रो भेट बिचमा के कस्तो भयो म अझै खोतल्ने बाँकी नै छ समय आजको मैले श्रृङ्खलाको नामै हत्तेरिका श्रृङ्खला राखेको छु
2: किनभने
1: तपाईँको गजलको त्यो रदिफ त्यो हत्तेरिका भन्ने शब्द यति झुन्डिरह्यो नि गजलमा सम्भवतः त्योभन्दा पहिले पनि कसैले प्रयोग गरेनन् होला त्योभन्दा पछि पनि प्रयोग गरे जस्तो मान्दिनँ त्यसैले आजको श्रृङ्खलाको नाम हत्तेरिका श्रृङ्खला एक म तपाईँसँग अर्को बसाइ पनि बस्छु त्यो भएर हत्तेरिका श्रृङ्खला दुई हामी कुराकानी गर्छौँ
0: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति
3: bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com
0: bulbul bulbul एउटा इरानी चरा
1: तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हौ कि जस्तो लाग्छ झुल्के घाम उदाउँला तिम्रै बनी भन्ज्याङमा झुल्के घाम उदाउँला तिम्रै बनी भन्ज्याङमा आफ्नै साँचो आफ्नै मुचो डेरै हो कि जस्तो लाग्छ तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचेँ मैले बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले प्रेम अंगालोको एक फेरै हो कि जस्तो लाग्छ, तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ। आँखाभरि नाचिदिन्छौ तिलोत्तमा उर्वशी झैँ, आँखाभरि नाचिदिन्छौ तिलोत्तमा उर्वशी झैँ, पक्का मिठो गजल कि सेरै हौ कि जस्तो लाग्छ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हौ कि जस्तो लाग्छ, तौली हेर्छु आफैलाई धेरै हौ कि जस्तो लाग्छ। बुलबुलका आजका पाहुना विष्णु गेवालीको यो गजल वाचन गर्दै तपाईँलाई बुलबुलमा फेरि स्वागत गर्छु। तपाईँ बुलबुल कार्यक्रम युट्युब च्यानल नेपाली छाप्रोबाट सुनिरहनु भएको छ र यो सँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढी, सुर्खेतको रेडियो भेरी, काठमाडौँमा रहेको रेडियो काठमाडौँ, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रुकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको चोइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुँको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। तेरिका श्रृङ्खलामा आज मैले गजलकार विष्णु गेवालीलाई लिएर आएको छु। गुल्मी लिम्घा उहाँको घर, उपप्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा र अहिले पढाइरहनु भएको छ। हाम्रो लामो समय पछाडिको भेट। मैले बिचमा पनि विष्णुजी तपाईँलाई फेरि स्वागत गर्दै सोध्छु, म बिचमा पनि तपाईँलाई मैले खोजी गरेको थिएँ, मलाई कसैले तपाईँ चितवन हुनुहुन्छ भने जस्तो लाग्यो। चितवन पनि बस्नुभएको थियो?
2: छैन
1: छैन, त्यसमा कसैले त्यहाँ भेटेको बेला थियो कि के
2: थियो?
1: अनि मैले कोसँग लिएँ नम्बर थाहा छैन, नम्बर लिएर राखिरहेको थिएँ कुनै दिन बोलाउँछु भनेर। अनि बिचमा मैले अब रेडियो लामो समय गरेर 2-3 वर्ष यता रेडियो छोडेपछि म युट्युबमा आउन थालेँ, तर युट्युबमा बज्न थालेँ पनि फेरि रेडियो स्टेसनहरूले यो बुलबुल त धेरैजनाले पहिलेदेखि हामीले बजाएर हामी बजाउन पाऊँ भनेर फेरि प्यारलली रेडियोले पनि 15-16 रेडियो स्टेसनहरूले अहिले पनि बजाइरहनु भएको छ। अनि विष्णु गेवालीलाई ल्याउनु पाए चाहिँ यो कार्यक्रममा त्यति बेलाको गजल सुन्न पाइन्थ्यो, ओहो कस्ता गजल थिए त्यति बेला जस्तो, किनभने गजल त धेरै लेखिए तर एकदम कम गजल चाहिँ पछिसम्म दिमागमा स्थापित भएर बसिरहन्छ। ती शब्दहरू पनि कण्ठ छैनन् मलाई त्यो हत्तेरिकाको, तर पनि म प्याटपुट्ट मिलाएर आफैले वाचन गरेर गरिदिन्छु प्राय। गजलकारलाई अगाडि राखेपछि त कुरा मात्रै गरेर फेरि सुन्नेहरूलाई मजा भएन। गजल एकदमै राम्रो लेख्ने भनेर बोलाएको छ, बोल्न दिएको पढ्न दिएको छैन, हुन्छ
2: होइन? ठिक छ हजुर। गजलहरू यहाँ फेरि कस्तो छ भने यो 68 भनेको 62-63 देखिएका गजलहरू हुन्, त्यसपछि म गजलबाट अलिकति बाहिर भए जस्तो भएँ। अहिले गजल सुनाउँदाखेरि फेरि म त्यति बेला पढ्दैछु कि जस्तो पनि भाव, त्यो नोस्टाल्जिक साथीहरूसँग त्यस्तो आइरहेको छ।
1: अहिलेको उपप्राध्यापक विष्णु नै आइरहनु भएको छैन, त्यति बेलाकै विष्णु आइरहनु भएको छ,
2: त्यस्तै भइरहेको छ।
1: त्यस्तै मैले तपाईँलाई भेट्ने बित्तिकै अघि के सोधेको थिएँ भने स्टुडियो पस्नुभन्दा अगाडि त्यस्तै टोन आउँछ कि आउँदैन भनेर आवाज सुन्न खोजिरहेको थिएँ, किनभने अब त मेचोड भएर आवाज पनि छिप्पियो होला, एकदम मोटो, त्यो पहिलाको कति मिठो त्यो मिठास छैन कि भन्ने ठानेको थिएँ। त्यो बडो प्रेमी मर्मज्ञ भई वाचन गर्दा त मिठास त्यही रहेछ भन्ने थाहा भइहाल्यो।
2: धन्यवाद छ। यो 4 शेरको एउटा सानो छोटो यो चाहिँ कसरी गाउँदै पनि हुनुहुन्छ जस्तो लाग्छ, कुनै तामाङजीले गाउँछु भन्नुभएको थियो। यो छोटो गजल सुनाउँछु। तिमी चाहिँ कहिलेकाहीँ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ, तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ,
1: तौली हेर्छु आफैलाई
2: धेरै हो कि जस्तो लाग्छ। सो दुइटासँग तुलना गर्दाखेरि फेरि तिमी अलिक बढी हो कि मसँग नसुहाउने पो हो कि जस्तो पनि लाग्छ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ, तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ।
1: कति राम्रो।
2: झुल्के घाम उदाउला तिम्रै बनी भन्ज्याङमा,
1: झुल्के घाम उदाउला,
2: झुल्के घाम उदाउला,
1: उदाउला,
2: म झुल्के घाम भनेर उदाउँला, झुल्के घाम उदाउँला तिम्रै बनी भन्ज्याङमा, आफ्नै साँचो आफ्नै मुचो डेरै हो कि जस्तो लाग्छ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ। बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले, बैंस फुल्ने फुलबारीमा सँगै बस्दा सोचे मैले प्रेम अंगालोको एक फेरै हो कि जस्तो लाग्छ, प्रेम अंगालोको एक
1: फेरै
2: जस्तो लाग्छ, तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ। आँखाभरि नाचिदिन्छौ तिलोत्तमा उर्वशी झैँ, आँखाभरि नाचिदिन्छौ तिलोत्तमा उर्वशी झैँ, पक्का मिठो गजल कि सेरै हो कि जस्तो लाग्छ,
1: पक्का मिठो गजल कि सेरै हो कि जस्तो लाग्छ,
2: तिमी चाहिँ कहिलेकाहीँ मेरै हो कि जस्तो लाग्छ, तौली हेर्छु आफैलाई धेरै हो कि जस्तो लाग्छ।
1: अघि भन्नुभएको थियो नि गजलको त्यति बेला बैंस थियो, त त्यो बैँस सकियो गजल पनि रोकियो भनेर त्यो बैँसको ऊर्जा अब त उत्पादनमा गयो होला नि त। केटाकेटी कति भए?
2: केटाकेटी भए दुईजना भए, छोराछोरीले बैँस देखाउने बेला भइसक्यो।
1: स्कुल सक्नुभयो केटाकेटीले?
2: छोराले पनि अहिले एसी सकिसक्यो, छोरीको 12 सकियो।
1: हजुर, अनि बसाइ अहिले काठमाडौँमै छ?
2: काठमाडौँ किर्तिपुरमा छ।
1: अब प्रायः कमै जानुहुन्छ गुल्मीतिर?
2: निकै कम
1: म्याडम। केटाकेटी पनि साहित्यतिर रुचि?
2: छोरी कहिले काहीँ किर्तिपुरमा यसो कहिले काहीँ पहिले पहिले।
1: ए, त्यो बाको गुण सर्यो?
2: हुनसक्छ, प्रभाव त नि हुन्छ।
1: तपाईँले पढाउने पनि त नेपाली नै होला नि?
2: नेपाली नै हो,
1: नेपाली विषय नै हो है। कस्तो हुन्छ यो पढाइरहँदाखेरि, तपाईँले पढ्दाखेरिको किर्तिपुर र अहिलेको किर्तिपुर, अथवा तपाईँले पढाउने क्याम्पस पाटन होइन, कस्तो छ अहिले युका विद्यार्थीहरूमा साहित्यिक अभिरुचि अनि साहित्यिक एक्सेन्ट कस्तो छ उनीहरूको?
2: यसमा चाहिँ म अलिकति लामो पनि हुनसक्छ, पृष्ठभूमि सहित कुरा गर्छु।
1: हजुर,
2: अहिले के यो टियुमा चाहिँ विद्यार्थीहरूको जुन चाप अथवा चाहिँ विद्यार्थीहरूको सङ्ख्याको हिसाबले जुन कुरा हामीसँग छ, त्यो सङ्ख्या घट्दो अथवा चाहिँ बिसरी बढ्दो भन्ने होइन, स्थिर जस्तो लाग्छ मलाई। विद्यार्थीहरू प्रशस्त छन्, तर त्यो पढ्नुपर्छ, सृजनात्मक लेभल गर्नुपर्छ भन्ने विद्यार्थीहरू चाहिँ सीमित हरेक समयमा हुन्छन् नै। अब किर्तिपुरमा हामी 400 पढ्थ्यौँ, अहिले 10-20 पढ्छन् होइन, भनेको मतलब सङ्ख्याको हिसाबले कम भए पनि, किनभने धेरै ठाउँमा कलेजहरू खोलियो अब देशभरि, त्यसो हुँदा सङ्ख्या सब कम हुनु स्वाभाविक पनि हो। त्यो विद्यार्थीहरूको गजल लेख्ने क्षमतामा पाटन क्याम्पसमा विभिन्न ती विद्यार्थीहरूलाई सृजनात्मक लेखनको प्रशिक्षण दिने सन्दर्भमा होस्, अथवा चाहिँ उनीहरूलाई गजलमा अथवा चाहिँ यो के अरे प्रेम दिवसका बेलामा के केमा विद्यार्थीहरू त्यहाँ काम गरिरहन्छन् विभिन्न, अनि सर निर्णायक बसिदिनु पऱ्यो, के गर्नु पऱ्यो पनि भन्छन्, अनि म गएर सुनाउँछु पनि, उनीहरूलाई भन्छु पनि, यसो लेख्नुपर्छ, यस्तो गर्नुपर्छ पनि भन्छु। त्यो माहौल बिग्रिएको जस्तो मलाई लाग्दैन, तर अहिलेको चेतना कस्तो छ भने समस्या के भइरहेछ भने एआई भइरहेछ जस्तो लाग्छ। अहिले चाहिँ कुनै ठाउँमा निर्णायक गएर बस्यो विद्यार्थी यस्तो सुनाइदिन्छ कि त्यो कसको हो, यसैको त हो पक्का हो कि होइन होला भन्ने कुरा पनि क्लियर छैन,
1: डाउट
2: गर्नुपर्ने। अब कतिपय छन्दबद्ध कविताहरू चाहिँ विद्यार्थीलाई बोलाएर छन्दबद्ध एकदम राम्रो वाचन गरिरहेको छ, यो छन्दको यहाँ आउनुहोस् त तपाईँ, ल आउनुहोस् त, यसको चाहिँ यो गण के हो भन्नुहोस् त भन्दा थाहा छैन, गणै थाहा नभएको मान्छेले छन्द कसरी
1: लेख्यो होला
2: भनेदेखि सबै एक दुई लाइन त मिल्यो होला, नभए छन्द गन्दी हुनु पर्ने ठाउँमा कहीँ कहीँ सबै ठाउँमा फिट हुने त पक्कै भएन होला, कसैको ल्यायो वा भन्ने लाग्ने हुन्छ। अब प्रम्प्ट इन्जिनियरिङको हामी कुरा गरिरहेछौँ, गणको बारेमा डिटेलली एआईलाई दिँदाखेरि चाहिँ शार्दुल बिग्रे छन्दमा यसो यसो हुन्छ, गण व्यवस्था भनेको यो हो, एमाता राजभान सलगा भनेको यो हो, यसरी यसरी लेख भनेर प्रम्प्ट राम्रोसँग दिएर उसैलाई प्रम्प्ट लेख्न लगाएर एउटा एआईलाई अर्को एआईलाई चाहिँ दिँदाखेरि उसले छन्दबद्ध कविता नबिगारिकन लेखेको मैले भेटाएँ।
1: ए, त्यसरी लेख्ने रहेछ कविता
2: भनेपछि अब छन्द कविता बनाउने भन्ने कुरा चाहिँ होइन, छन्दको कवि
1: सृजनात्मकता भन्न भन्ने चिज खोइ
2: खोइ भन्ने कुरा भयो होइन। अब यसमा चाहिँ यो भाव भएन, यो मिसाइँदैन भन्दाखेरि के गर्ने, यो प्रब्लम यो चुनौतीमा त हामी छौँ, तर चाहिँ सृजनात्मकता कहिले मर्दैन होला भन्ने लाग्छ मलाई चाहिँ। यो हामी के विषयमा कुरा गर्दै कता पुगे
1: होइन, ठिकै छ। विद्यार्थीहरूकोमा अहिले मैले त्यो रुचि र उत्साह सोद्धा तपाईँले भन्नुभएको सन्दर्भ एकदम सही ठाउँमा छौँ हामी।
2: त्यसो हुँदाखेरि चाहिँ स्कुल लेभलका पाठ्यक्रमहरूमा विद्यार्थीलाई सिकाउने सन्दर्भमा, विद्यार्थीसँग जोडिने सन्दर्भमा, विद्यार्थीले जुन सृजनात्मक लेखनका विभिन्न पाटाहरूमा काम गर्छन्, यो विषय र कविता र गजलमा गीतमा यस्तो आइरहेको हामी देख्छौँ। कथा लेख्ने, निबन्ध लेख्ने त स्कुलमा गरिएको छ, कथा लेख्न पनि स्कुलमा लगाइएको लगाइन्छ, निबन्ध लेख्न लगाइन्छ, कोही निबन्धकार बनिरहेको छैन
1: होइन,
2: भनेको अलिकति नियमबाट अलिकति बाहिर भाग्न खोज्यो, अलिकति नियमलाई पनि पार गर्न खोज्यो भने चाहिँ एउटा साहित्यकारले त्यो नियमको एउटै निश्चित घेराभित्रै रहिरहेर त्यो फ्रेममा मात्रै सिर्जना हुँदो रहेन
1: लाग्छ। हजुर,
2: त्यस्तो
1: अहिले गाडी लाग्न छोड्यो कि लाग्दैछ?
2: लाग्दैछ नि,
1: अहिले पनि गाडी
2: पनि लाग्छ,
1: आफूले साधन चलाएर हिँड्दा चाहिँ लाग्दैन,
2: मोटर बाइकमा चाहिँ लाग्दैन, कारमा चाहिँ लाग्छ, बानी त्यसरी बसाएको पनि छैन।
1: अब पहिला मोटर लाग्दा पनि दुःख गरेर मिन भवनसम्म जाने अथवा अन्त साहित्यिक
2: जाने,
1: एचबिसी पनि पुग्नुभयो त्यति बेला, त तिनचुले किर्तिपुरबाट तिनचुले भनेको धेरै टाढा पर्थ्यो होइन, अब विक्रम टेम्पो चल्थ्यो,
2: रमेश विकललाई सम्झँदै गएको,
1: रमेश विकलको घरभन्दा अलिकति गरेर थियो, त्यसपछि पछि 68 हिँडिरहनु भयो कार्यक्रमहरूमा,
2: हिँडिरहेँ सामान्यतया,
1: त्यसपछि उपप्राध्यापक हुनुभयो अनि हिँड्न छोड्नुभयो।
2: यस्तो भयो, त्यहाँ चाहिँ 64 म चाहिँ स्नातकोत्तर तह पास गरिसकेपछि जनमैत्री क्याम्पसमा जागिर खाएँ, त्यहाँ केही समय पढाएँ। पढाउँदा पढाउँदै प्रज्ञा प्रतिष्ठानमा साहित्य कोषमा त्यसमा केही समय संलग्न भएँ। अनि चाहिँ पछि यो टियुले एमफिल खोलायो।
1: हजुर।
2: अनि 40 मान्छे मात्रै पढाउने भन्ने हिसाब भयो, अनि यो यही बेलामा पढ्नुपर्छ भनेर म त्यति बेला फ्लोटेसन स्कुल यस्तै केही पढाउँथेँ, नवोदित स्कुल अनि जनमैत्री यस्तो केही पढाउँथेँ, केएमसी पनि पढाउन थालेको थिएँ। अनि किर्तिपुर पढ्न आउने 3 बजेपछि यो क्लास हुन्थ्यो, हामी एमफिल पढ्न आयो। एमफिल पढ्न आएपछि के भयो भने अब चाहिँ कसरी शोध लेख्ने, रिसर्च पेपर कसरी बनाउने, अर्काले लेखेको आलोचना कसरी गर्ने, अर्कालाई कसरी चाहिँ संशोधन गरेर लैजाने, त्यसमा भएका कमजोरी गुण र त्यसका दोषहरू कसरी पहिल्याउने भन्नेतिर बढी फोकस भयो। जे जे सिद्धान्त पढ्यो, चाहे त्यो भाषा विज्ञान होस्, चाहे त्यो काव्यशास्त्रहरू होस्, चाहे त्यो अहिलेका न्यु ट्रेन्डहरू हुन्, सृजनालाई कसरी हेर्ने, एउटा लेखकलाई कसरी हेर्ने, उसको जीवनबाट सृजनालाई कसरी हेर्ने, उसको वर्गीय धरातलबाट सृजनालाई कसरी हेर्ने, लेखकले सृजनामा राजनीति कसरी गर्छ,
1: त्यो द्रष्टा स्वभाव डेभलप भयो,
2: त्यो डेभलप हुँदै गयो। यो कार्यत्री र भावित्री स्वभावको यो द्वन्द्वमा त्यो भावित्री स्वभाव चाहिँ चिवत हुँदै यतापट्टि खास यो हो नि त। अब म त पढाउने टिचर भइ त हालेँ, यसो भए यस्तो म त पढाउनु छ विद्यार्थीहरूलाई, कवि उनीहरूको कविता सुनाऊ ल तिमीहरू सुनाऊ, यो भएन क्या तिमीहरूको भन्न जान्ने हुनु पर्यो, म त यो एङ्गलबाट तिमीहरूको कविताको एनालाइसिस गर्न सक्छ, तिमीहरू राम्रो छ भन्न सकियो। त्यो कोणमा जाँदाखेरि चाहिँ
1: त्यस्तो एउटा साँचोमा ढलिसकेको व्यक्तिलाई धन्न मैले त पुरानो फ्लेभरमा ल्याउन खोजेर लिएर आएछु आज।
2: धेरै ठाउँमा मैले यो यसलाई अलिकति नकार्दै नकार्दै होइन, म केही होइन क्या, मेरो सिद्धिएको म त्यो ध्यानमा भनेको थिएँ। यो अचुजीसँग चाहिँ मेरो एक किसिमको त्यो आत्मीयता के हो भने म जीवनमा पहिलोचोटि जहाँ इन्टरभ्यू दिन भनेर गएँ, त्यो हत्तरीका गजल पछि कार्यक्रम नै हत्तरीका राख्नु भएको छ, त्यो सुनिसकेपछि तपाईँले एचबिसी बोलाउनु भयो, त्यति बेला चाहिँ मलाई अलि मधुरो सम्झना छ। अनि चाहिँ त्यहाँ गइसकेपछि म त भर्खरको पढ्दै गरेको ठिटो अलि डराउने डराउने भएर बाहिर हामी 1.5 घन्टा गफ गरेर तपाईँलाई अलिकति फेमिलियर बनाएको भन्ने किसिमले गर्नुभएको थियो। मलाई त तपाईँप्रतिको एउटा त्यो कुनै पनि मान्छेलाई लिएर आएर इन्टरभ्यू लिन लगाउनेको पृष्ठभूमि तयार पार्ने जुन भूमिका देखेँ सम्झिरहेको थिएँ। अनि पछि तपाईँको यी यो के अरे आवाजवाला साहित्य, आवाज साहित्य चाहिँ पनि पटक पटक सुन्ने, मेरा चाहिँ केही दृष्टिविहीन विद्यार्थीहरूले पनि तपाईँको नोभल पढाइबाट अथवा कथा सङ्ग्रहहरूबाट निकै फाइदा पाइरहनु भएको, यस्तो पनि विद्यार्थीहरूले अनु सुनाउने भयो नि त, यस्तो सुनेपछि
1: पुरानै सम्बन्धले नै भन्न सक्नु भयो,
2: नै भन्न सकिन्छ।
1: हत्तेरीका ल हत्तेरीका गजल तयार छ त, त्यत्रो गजलले बाँधेर हामीलाई यहाँसम्म ल्याइपुऱ्यायो, अनि त्यो त्यत्रो सदाबहार
2: हत्तरीका गजलमा के छ भने यो गेवालीका गजलहरू भनेर चाहिँ हाम्रो भविन्द्र कुमार भव भिन्न हुनुहुन्छ, म्याग्दीको नाताले मेरो मेजी पनि हुनुहुन्छ, विज्ञानसँग सम्बन्धित नेपालीमा पिएचडी पनि गर्नुभएको छ, उहाँले चाहिँ यो छाप्छु भन्नुभयो। छापिसकेपछि उहाँ छाप्ने बेलामा के भन्नुभयो भने तपाईँको यो खान्न भन्दा पनि रक्सी भन्ने गजल चाहिँ त तपाईँको होइन भन्ने पो कुरा आइरहेछ है, होइन तपाईँको होइन
1: यो कसैले चोरी गरेर हाले जस्तो
2: होइन, फेसबुकमा कसैले हालेको छ ए त्यो युट्युबमा, अनि चाहिँ तपाईँको होइन भनेको छ भने कसको हो रहेछ भनेछन् भनेर मैले सोधेँ। अनि चाहिँ यो गजल त कहाँ लेखेको, अनि त्यो पहिलो पाठक को हो, होइन लेख्न नहुने ठाउँमा लेखियो गजल भयो, जहाँ लेख्नु हुँदैन थियो, लेख्न निषेध हुने ठाउँमा, लेख्नै पाइँदैन, कलम कपी राख्नै पाइँदैन भनेको ठाउँमा लेखिएको गजल हो, कुनै ध्यानमा गएको बेलामा।
1: हजुर हजुर।
2: त्यो बेलामा मेरो एकजना साथी अम्बिका डाँगी कार्यक्रम पछि सुन्नुभयो भने पनि होला, दाङको मेरो साथी हुनुहुन्थ्यो, निकै रसिक साथी मेरो एमए पढ्दाखेरिको, उहाँले मेरो पेन दिनुभएको छ, कागजका चिरकटाहरू दिनुभएको छ मलाई लेख्नलाई, वातावरण बनाउनलाई। अनि पछि उहाँले चाहिँ त्यो प्रकट पङ्गेनीको हो भन्ने कुरा छ,
1: ए त्यो हल्ला गरे सुनेको थिएँ मैले
2: भन्ने कुरा भयो। त्यसो भएपछि होइन, त्यसो भए त सोध्नुहोस् एक्चुली फोन गरेर प्रकट, त्यसपछि मैले फोन गरेर प्रकट दाईलाई, दाई तपाईँको यो भन्न भन्दा पनि रक्सी मैले मेरो हो भन्ने भनिनँ,
1: भन्नुभएन,
2: दाई नमस्कार, म चाहिँ यस्तो यस्तो मान्छे हुँ काठमाडौँको, काठमाडौँतिर बस्छु, त्यो खान्न भन्दा पनि रक्सी चाहिँ तपाईँको गजल हो दाई, मेरो त होइन त्यस्तो त मैले कहिले लेखेको छैन, कुनै भाइको होला, अब मलाई त्यस्तो कसैको मैले लेखेको हो, कसैको नि तपाईँको लेखेको भनेर भनेर छन्, तपाईँको हो भने त मैले दाबी गर्नु भएन फेरि भन्ने किसिमले उहाँसँग कुरा गरेका थिएँ। आदरणीय दाई स्वर्गीय उहाँले पनि अब निकै मिठा गजलहरू लेख्नुहुन्थ्यो, उहाँहरूकै अभिभावकत्वमा हामी हुर्केको हो, त्यस कारणले उहाँले त्यो सम्पर्क गरेर होइन भन्ने थाहा पाएपछि मात्रै थाहा पाउनु भयो क्या, उहाँ चाहिँ यति आधिकारिक
1: मान्छे, यो छाप्नु
2: बेलामा उहाँ यति आधिकारिक मान्छे कि हरेक कपीमा मेरो सिग्नेचर गराउनु भएको छ,
1: ए यो त पछिसम्म पनि यो त पोहोर परार मात्रै पनि मैले फेसबुकमा कति राख्दाखेरि मलाई कसैले फेरि प्रकट पङ्गेन दाईको भनेर लेखेको छ, म त अहिले मात्रै त्यो कुरा आयो होला भनेको त उति बेला
2: तपाईँले पोडकास्टमा
1: सायद पोडकास्टमा मैले भनेको ठाउँमा तल कमेन्ट गरेको
2: छ कुन गजल सम्झना छ भन्दाखेरि खान्न भन्दा पनि भन्ने ठाउँमा यो त प्रकट पङ्गिनेको भन्ने पनि त्यहाँ आएको थियो।
1: हजुर हजुर, त्यो मान्छेको बुझाइ रहेछ
2: त्यो जसको भए पनि होइन, अब जे होस् प्रकट पङ्गिनी जतिको जतिको र छ यो गजल भन्ने लाग्यो मलाई चाहिँ सुनाउँछु है त।
1: अत्तरिका श्रृङ्खलामा, हजुर
2: अत्तरिका श्रृङ्खलामा यो गजल सङ्ग्रहको 15 गजल हो।
1: हजुर,
2: यसमध्ये 30 गजल छन् र बीच भागमा यो छ,
1: ए बीचमा राख्नु भएको छ यसलाई, 15 छ,
2: 15 गजल र छ यो संयोगले अत्तरिको दुईटा श्रृङ्खला बनाउने भनेको यहाँ टुक्रिने भयो। खान्न भन्दा पनि रक्सी, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, तल्लो कोठा मेरो थियो माथिल्लोमा तिमी बस्थ्यौ, तल्लो कोठा मेरो थियो माथिल्लोमा तिमी बस्थ्यौ, दुनियाँको गाल पार्न के झरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, सँगै बस्दा गरुडको हुन्छु छाया परे जस्तो, सँगै बस्दा गरुडको हुन्छु छाया परे जस्तो, त्यतै बस भन्दा यता के सरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, मन थाम्न सक्दिन म भन्ने कुरा थाहा छैन, आँगैभरि मगमगाउने के सरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, जे जे भन्छौ त्यही मान्छु पढ्दैछु म पर्ख भन्दा, जे जे भन्छौ त्यही मान्छु पढ्दैछु म पर्ख भन्दा, अय्या अय्या जथाभावी के मरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, सबै कुरा लेख्या छैन लेखेँ त यही गजल लेखेँ। फेरि म यहाँ स्मरण गराउन चाहन्छु गजल गृहमा सुनाउन गएको गजल,
1: त्यति बेला अन्तिममा तपाईँले शेर यसको अन्तिम शेरलाई अलि मिलाएर पनि भन्नुभएको छ है,
2: त्यही राखेको छु मैले गजल गृहमा। त्यहाँ सुनाउन जाँदाखेरि चाहिँ के भयो भने त्यहाँ सुनाउन जाने हो भनेपछि त त्यहाँ पछाडिपट्टि बस्नेलाई कुनैलाई मासलाई सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले यो अन्तिममा त्यति बेला मिलाइएको थियो, सबै कुरा लेखेको छैन लेखेँ त यही गजल लेखेँ,
1: सबै कुरा लेख्या छैन लेखेँ त यही गजल
2: गजल लेखेँ, पछि बसी अहिले आँखा के तरे कि हत्तेरिका, खान्न भन्दा पनि रक्सी के भरे कि हत्तेरिका, फेरि आँखा झिम्क्याएर के गरे कि हत्तेरिका।
1: कति राम्रो कति राम्रो, यो त एकदम सर्वकालिक, जहिले सुन्दा पनि राम्रो सबैलाई। मलाई रमाइलो चाहिँ यसको पृष्ठभूमि लाग्यो कि,
2: हजुर
1: तपाईँ के तपस्यामा ध्यानमा जानुभएको थियो कतै, कापी कलमै चलाउनु,
2: फेरि एमएको कुरा आउँछ है, एमए फर्स्ट इयरमा चाहिँ म खासमा बागलुङबाट यहाँ आउँदाखेरि चाहिँ एक किसिमले बाजी ठोके जस्तो म एमएमा फर्स्ट डिभिजन ल्याएर देखाउँछु
1: ए त्यसरी हुनुभएको थियो
2: भनेर बागलुङमा मलाई करारमा चाहिँ माविमा तपाईँ करार भने भन्ने खालको कुरा पनि करारमा बस्ने करार शिक्षक रूपमा बस्नुहोस् भन्नुभएको थियो, होइन म यो मास्टर पढ्न जान्छु, म मेरो नेपाली राम्रै रहेछ नम्बर 100 आइरहेछ भनेर चाहिँ म आएँ। अनि यहाँ आएर पढ्न थालियो यो 60-62 ब्याज हो हाम्रो, अनि पढ्न थालिसकेपछि फर्स्ट इयर त दियो, फर्स्ट इयर दिँदाखेरि कस्तो आयो रुटिन भने 5 पेपर हुनेमा चाहिँ पहिलो दोस्रो तेस्रो चौथो पाँचौँको बिचको ग्यापिङ भएन क्या, नोटहरू बनाएको छ सबै कुरा सम्झेर फर्स्ट इयरमा ल्याउनै पर्ने छ, बाजी ठोकेर आएको छ मान्छे होइन। अनि त्यसो हुँदाखेरि पहिलो तेस्रो र पाँचौँ दिँदाखेरि अर्को वर्षलाई पनि दोस्रो र चौथो ग्याप बस्ने भयो, फर्स्ट इयर त इन्टुटरमा ल्याउनु छ, त्यसो हुँदाखेरि चाहिँ त्यो ग्यापिङ मिलाउनका लागि चाहिँ मैले त्यो छोडेको थिएँ। छोडिसकेपछि मलाई के लाग्यो भने यो एकजना साथी बलभद्रजीले के भन्नुभयो भने एउटा ध्यान छ, त्यो ध्यान चाहिँ नभनौ किनभने म त्यसबाट कारवाही पर्न पनि सक्छु, त्यस्तो गर्न हुँदैन, त्यहाँ चाहिँ एउटा ध्यान छ, त्यो ध्यानमा साथीहरूलाई त यो सबै थाहा हुन्छ, ध्यान छ, त्यो ध्यानमा चाहिँ गइसकेपछि माइन्ड चाहिँ अलिकति कन्ट्रोल हुन्छ, एकदम ठिक ठाउँमा बस्छ क्या, भनेपछि म सिफारिस गर्छु तँ जान त भनेर हामी 4-5 साथीहरू मास्टर पढ्ने केही साथीहरू गयौँ त्यहाँ चाहिँ। त्यही जानेमा अम्बिका डाँगी पनि हुनुहुन्थ्यो, हामी बाबुराम लम्सालजी पनि हुनुहुन्थ्यो, निरञ्जनजी पनि हुनुहुन्थ्यो होइन, यी हामी साथीहरू त्यहाँ गयौँ। अनि त्यहाँ गइसकेपछि अब ध्यान बस्यो, गएर हल छ, हलमा सबै मान्छे ध्यान बसिरहेको छ, एकदम ध्यान केन्द्र यसो यसो गर भन्छ, कुन कुन कुण्डलिनीमा के भन्छ नि त, ध्यान गरेर बसिरहेको बेला आफूलाई गजलको लाइन आइरहेको छ, यो क्वेसन त एक किसिमको ध्यान हो, किनभने शान्त मुडमा म रात रातभरि कविता लेख्ने बेलामा रातभरि यसो सुत्यो भने फेरि एक लाइन सरर आउँछ क्या, छन्दमा लेख्दाखेरि एक लाइन सरर आउँछ अनि त्यो ठ्याक्क लेख्ने होइन, अनि त्यसरी त्यो त्यो त्यो लेख्ने बानी भएको, अनि एकदम फुलिरहेछ भने बिर्सिन्छ फेरि एकछिनमा के गर्ने होला भन्दा यो पलेटी कसेको बेलामा यो घुँडादेखि मुनि चाहिँ कागज राखेर यसरी कागज राख्ने अनि हातको पेनले आँखा बन्द गरिरहेको छ, ध्यानै गरिरहेको छ अरूका लागि चाहिँ, अनि यहाँ लेख्ने अनि खुसुक्क यसरी हेर्ने कस्तो भइरहेछ बुझिन्छ नि त, पछि पछि सार्न मिलिहाल्छ, पछि सार्न मिलिहाल्छ भनेर त्यस्तो लेखेको मध्येको गजल हो यो।
1: कति
2: त्यसमा मैले आठ दसवटा लेखेको छु त्यस्तो होइन, त्यहाँ कुन कुन लेखेँ त मैले बिर्सेँ, तर त्यसमध्येको एउटा यो हो। त्यो
1: यतातिर ध्यान बसिरहेछ,
2: ध्यान बसिरहेको
1: तल्लो कोठा मेरो थियो, माथिल्लोमा
2: सम्झिरहेछ किर्तिपुर जुन कोठामा म दोस्रो फ्ल्याटमा बस्छु, माथिल्लो फ्ल्याटमा कोही बस्छ
1: साँच्चीकै कि त्यो त्यति बेला कल्पना
2: फिल त्यस्तो
1: ध्यानमा आयो,
2: त्यो त कल्पना सिद्धान्त पढिसकेको थिएँ नि कलेजको।
1: बडो रमाइलो विष्णुजी, एकदम मिठो हुँदा हुँदै हाम्रो आजको श्रृङ्खलालाई, आजको बुलबुलको अङ्क हामीले अब बन्द गर्ने बेला भएको छ। हत्तेरीका श्रृङ्खलाको यो पहिलो श्रृङ्खला भयो, हत्तेरीका श्रृङ्खलाको दोस्रो श्रृङ्खला बुलबुलको आगामी अङ्कमा पनि हामी गर्छौँ। गेवालीका गजलहरू शीर्षकको पुस्तकभित्र सङ्ग्रहित यो धेरै पुरानो गजल सङ्ग्रह, एक मात्रै प्रकाशित तपाईँको कृति हेर्नु त, अहिलेसम्म अरू किताब निस्केको पनि छैन,
2: अरू कविता सङ्ग्रह जस्तो केही
1: कविता सङ्ग्रह निक्लेको छैन। यसै विषयमा बसेर हामी गजलका कुरा गर्छौँ। यो लगभग 25 वर्षदेखि निरन्तर दिमागमा स्ट्राइक गरिरहेको गजलका गजलकार विष्णु गेवालीलाई आज हत्तेरीका श्रृङ्खलामा ल्याउनु पाएर मलाई चाहिँ कम त आनन्द आएको छैन, यो आनन्दलाई अर्को हप्ता पनि निरन्तरता दिन्छ।
2: मलाई पनि यो पुरानो सम्झना 60-62 जस्तै पुगे जस्तो, एक किसिमको पुरानो ब्याक गियर भन्छ क्या यो जीवनमा, फिफ्थ गियर फोर्थ गियर डाइट भन्ने अन्तर्गतको पहिलो दोस्रो तेस्रो चौथो गियरले अगाडि बढाउँछ अरे, कहिले काहीँ ब्याक गियर भयो भने पनि त्यो पछाडि ब्याक गियर फर्काएर मलाई जीवनको स्वस्थताका निम्ति पहल गरिदिनु भएकोमा हजुरजीलाई धेरै धेरै धन्यवाद।
1: आजलाई धेरै धेरै धन्यवाद, अर्को हप्ता हामी बस्छौँ।
2: धन्यवाद छ।
0: यी कुराकानी र विष्णुजीका गजल सुन्ने रहर अझै पुगेको छैन, तर आजको लागि समय भने सकिसकेको छ, त्यसैले हत्तेरीका श्रृङ्खला फेरि पनि जारी रहन्छ। आगामी अङ्क पनि यही विषयमा हामी निरन्तर गर्नेछौँ। बताइरहनु परोइन, प्रतियोगिताका गजल तथा रात्रिगन्थनका कार्यक्रमहरू श्रावण लागेपछि निरन्तर रहनेछन्। आजको कार्यक्रमबाट अब हामी बिदा हुन्छौँ। तपाईँले हामीलाई गजल वा रात्रिगन्थन पठाउनको लागि हाम्रो ठेगाना CHHAPRONEWS chaproNews@gmail.com रहेको छ। हवस् त, आजको बुलबुलबाट प्राविधिक साथीसँगै म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुन्छौँ, र जाँदा जाँदै आजकै अतिथि विष्णु गेवालीको गजल वाचन गर्दै शुभरात्रि भन्छौँ। यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो, यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो, हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो। पछिल्तिर हट्दिन म जस्तै दुःख परे पनि, पछिल्तिर हट्दिन म जस्तै दुःख परे पनि, त्यसैले त हुन्न कतै छाती भए भीत मेरो, हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो। सगरमाथा बोकी हिँड्ने स्वाभिमानी नेपाली हुँ, सगरमाथा बोकी हिँड्ने स्वाभिमानी नेपाली हुँ, रगत र पसिनामा बाँच्न सक्ने रीत मेरो, हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो। यहाँ वक्र दृष्टि गर्ने आफ्नो होस वा पराई, यहाँ वक्र दृष्टि गर्ने आफ्नो होस वा पराई, धुलो पिठो पार्न सके मर्ला बल्ल धित मेरो, हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो। सुली चढ्छु आफै बरु लड्न दिन्न हिमचुली, सुली चढ्छु आफै बरु लड्न दिन्न हिमचुली, नेपालले हार्यो भने कहाँ भेट्नु जित मेरो, यही ढुङ्गा माटोभित्र बसेको छ प्रीत मेरो, हाँसी हाँसी गण्डकीमा सुसाउँछ गीत मेरो।
4: बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल
0: एउटा इरानी चरा।
5: बुलबुल कम्युनिकेसनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल
4: बुलबुल बुलबुल बुलबुल बुलबुल बुल।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खाना जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9858007000,
1: 9846404

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83
4: 98563 34 234।

0: अनि तयो कागज केमै छि वा
1: अ झिल्काई
0: के पर्सनल नम्बर ब्लक लै वदि
1: पर्सनल मोबाइल नम्बर मि उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: अ
1: चढ चाहिँ तलि लगपर्दि
0: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदि र ब्लक तयै विषय आफै न बैंक दे बिनी जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
1: सतर्क तना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंक दक्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840100061 9806673344
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
7: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि
6: अनि त्यो कहाँ पाइन्छ त
7: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मोनियम उद्योग मोबाइल 9846614438
8: प्रोप्राइटर दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग सोरुम
4: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड

0: कमौली।
1: फर्नीचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नया पुल। मोबाइल नंबर 9816466683
2: 9560443234।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजु भाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.
3: Come on there, work for me.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। लागू औषध ओसार पसार रोक्न सीमा क्षेत्र कडा निगरानी। धार्मिक वन घोषणा। भानु साहित्य उद्यानका लागि 24 करोड बजेट सुनिश्चित। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक कार्कीद्वारा प्रहरी अधिकृतलाई अर्जेनी चिन्ह प्रदान। अब समाचार विस्तारमा। लमजुङका सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा लागू औषध ओसार पसारको अवस्थाबारे अनुगमन गरेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल नेतृत्वको संयुक्त टोलीले मंगलबार जिल्लाका प्रमुख सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार तनहुँसँग जोडिएको सुन्दर बजार नगरपालिका 1 पाउँदी बजार तथा गोर्खासँग सीमा जोडिएको रायनस नगरपालिका 7 गरमबेसी क्षेत्रमा अनुगमन गरिएको हो। टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराई लगायत सहभागी हुनुहुन्थ्यो। अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले जिल्लामा बढ्दो लागू औषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमा क्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसार पसारको अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने पाउँदी र चेपे गोर्खा सीमा क्षेत्रबाट लागू औषध ओसार पसार हुन नदिन कडा निगरानी बढाइएको बताउनुभयो। उहाँले अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिली कुवालाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले तनहुँसँग जोडिएको पाउँदी क्षेत्रमा विगतका केही महिनामा लागू औषध सहित पक्राउ पर्ने घटना भए पनि पछिल्लो 3 महिनामा त्यस्तो घटना नदेखिएको बताउनुभयो। उहाँले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाईलाई निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सीमा क्षेत्रबाट कुनै पनि प्रकारको लागू औषध ओसार पसार हुन नदिन सुरक्षा जाँचलाई थप कडा र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले इलाका प्रहरी कार्यालय भोटेओडार तथा अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिली कुवाका इन्चार्जलाई नियमित चेक जाँच निगरानी र समन्वयलाई सुदृढ बनाउन आग्रह गर्नुभएको हो। प्रख्यात धार्मिक स्थल छिम्केश्वरी मन्दिर आसपासको वन क्षेत्रलाई धार्मिक वन घोषणा गरिएको छ। समुद्री सतहबाट 2,134 मिटर उचाइमा अवस्थित यस क्षेत्रमा धार्मिक पर्यटनलाई सँगसँगै अगाडि बढाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँले सो क्षेत्र समुदायलाई हस्तान्तरण गरेको हो। आबु खैरेनी गाउँपालिका 5 स्थित छिम्केश्वरी मन्दिर आसपासको 7.21 हेक्टर राष्ट्रिय वनलाई छिम्केश्वरी धार्मिक वनका रूपमा घोषणा गर्दै डिभिजन वन कार्यालय तनहुँले छिम्केश्वरी पर्यटन विकास समितिलाई व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ। डिभिजन वन कार्यालयका प्रमुख मनोज राणा भट्टले समितिका अध्यक्ष कृष्णमान तामाङलाई धार्मिक वनको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो। राणा भट्टले धार्मिक आस्थाको केन्द्र संरक्षण गर्ने राष्ट्रिय फूल लाली गुराँसको जगेर्ना गर्ने र वन क्षेत्रलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले शनिबारदेखि यो जिम्मेवारी समुदायलाई सुम्पिएको बताउनुभयो। वन हस्तान्तरणसँगै सो क्षेत्रमा जैविक विविधता जोगाउन लाली गुराँस सहित विभिन्न प्रजातिका 400 बिरुवा रोप्ने अभियान समेत शुभारम्भ गरिएको छ। गोर्खाको प्रसिद्ध मनोकामना माईकी दिदीकी रूपमा पुजिने छिम्केश्वरी माईको मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक मनोरम दृश्यका लागि प्रख्यात छ। जिल्लाकै सर्वोच्च उचाइमा रहेको यस मन्दिर परिसरबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु लगायत हिम श्रृङ्खलाका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुधी रम्खालाई अन्तर्राष्ट्रिय प्राज्ञिक तथा साहित्यिक
केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना भानु साहित्य उद्यानको पूर्वाधार निर्माण कार्यले गति लिएको छ। सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतीक्षित आयोजना अन्तर्गत भानु नगरपालिका 4 स्थित रम्का डाँडाको करिब 500 रोपनी क्षेत्रफलमा उद्यान निर्माण शुरू भइसकेको छ। पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढाइएको हो। गुरु योजना अनुसार उद्यानभित्र अत्याधुनिक भानु भवन, आदि कविको पूर्ण कदकको शालिक, सप्तधाम, साहित्यग्राम, प्रज्ञा भवन तथा प्रविधि मैत्री टिकट काउन्टर लगायत बहुआयामिक पूर्वाधार निर्माण गरिनेछ। निर्माण कार्यलाई व्यवस्थित बाल मैत्री र द्रुत रूपमा अघि बढाउन शहरी विकास तथा भवन निर्माण विभागले प्रारम्भिक वातावरणीय अध्ययन आईईई प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। यसै क्रममा असार 24 गते भानु जन्मस्थल विकास समितिको कार्यालय चुदी रम्गामा स्थानीय सरकारवाला नागरिक समाज तथा सामुदायिक वन उपभोक्ता समूहसँग छलफल कार्यक्रम आयोजना गरिएको छ। भानु नगरपालिकाकी उपप्रमुख उमा गतामेले यो उद्यान भौतिक संरचनामा मात्र सीमित नरही विश्वभरका नेपाली भाषा साहित्यका अनुसन्धानकर्ता र अनुरागीका लागि सांस्कृतिक तथा प्राज्ञिक केन्द्र बन्ने बताउनुभयो। उहाँले भन्नुभयो, आदि कविको जन्मभूमिलाई विश्वमा चिनाउने यो हाम्रो गौरवको परियोजना हो। यसले नेपाली भाषा र साहित्यलाई विश्वव्यापी रूपमा जोड्ने साझा प्राज्ञिक केन्द्रको रूप लिनेछ। त्यसका लागि नगरपालिकाले आवश्यक समन्वय र नेतृत्व भूमिका निर्वाह गरिरहेको छ। भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले 24 करोड रुपियाँ बजेट सुनिश्चित गरेको जानकारी दिनुभयो। शहरी विकास तथा भवन निर्माण विभाग मार्फत राष्ट्रिय गौरवको यस आयोजनाका लागि आगामी आर्थिक वर्षमा 24 करोड रुपियाँ विनियोजन गरिएको छ। उहाँले भन्नुभयो, यस बजेटबाट बहुवर्षीय योजना अनुसार पूर्वाधार निर्माणलाई क्रमिक र तीव्र रूपमा अघि बढाइनेछ। गुरु योजना अनुसार उद्यानभित्र 7 प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक सम्पदाका नमुना र नेपाली साहित्यका मूर्धन्य स्रष्टाका शालिक समेत स्थापना गरिनेछ। आयोजना सम्पन्न भएपछि तनहुको चुदी रम्गा विश्वभरका नेपाली साहित्य प्रेमी र अनुसन्धानकर्ताको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले प्रहरी नायब निरीक्षक सही पदमा बढुवा भएका 3 प्रहरी अधिकृतलाई दर्जियानी चिन्ह प्रदान गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका अनुसार प्रहरी सहायक निरीक्षक असही पदबाट प्रहरी नायब निरीक्षक सही पदमा बढुवा भएका उमेश बस्नेत, चेतनाथ अधिकारी र बलबहादुर थापालाई आयोजित कार्यक्रममा दर्जियानी चिन्ह सुशोभन गरिएको हो। दर्जियानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक कार्कीले बढुवा भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफर कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ जिम्मेवारीलाई अझ उनले पदोन्नतिसँगै संगठनप्रतिको उत्तरदायित्व पनि बढ्ने भएकाले जनविश्वास कायम राख्ने गरी कार्य सम्पादन गर्न आग्रह गरे। प्रहरी उपरीक्षक कार्कीले नेपाल प्रहरीको छवि थप सुदृढ बनाउन कानूनको निष्पक्ष कार्यान्वयन, नागरिक मैत्री सेवा प्रवाह तथा शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरे। उनले सेवाभाव, अनुशासन र व्यावसायिक दक्षतालाई कार्यशैलीको मुख्य आधार बनाउन विशेष जोड़ दिए। दर्जियानी चिन्ह सुशोभन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। बढुवा भएका प्रहरी नायब निरीक्षकहरूले संगठनले दिएको विश्वासलाई उच्च मनोबलका साथ कायम राख्दै कानूनको पालना, नागरिकको सुरक्षा र संगठनको गरिमालाई थप उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अब विदेशको खबर। यस वर्ष आएको बाबी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेजियाङले बुधबार टाइफुन आपतकालीन चेतावनी जारी गरेको छ। प्रान्तीय बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाका र सम्बन्धित अधिकारीलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने ढुङ्गा सुरक्षित गर्न, समुद्री मार्ग निलम्बन गर्न र समुद्री पर्यटन स्थल बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको छ। झेजियाङ मौसम विज्ञान सेवाका अनुसार बाबी आँधी बुधबार बिहान 8 बजे ताइवानबाट करिब 1,580 किलोमिटर दक्षिण पूर्वमा पानीमाथि अवस्थित थियो। आँधी बुधबार राति बिस्तारै उत्तर पश्चिमतिर फर्कनु करिब
फर्कनु अघि करिब 15-20 किलोमिटर प्रति घण्टाको गतिमा पश्चिमतर्फ बढ्ने पूर्व अनुमान गरिएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। लागु औषध ओसार पसार रोक्न सीमा क्षेत्रमा कडा निगरानी। धार्मिक वन घोषणा। भानु साहित्य उद्यानका लागि 24 करोड बजेट सुनिश्चित। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक कार्कीद्वारा प्रहरी अधिकृतलाई दर्जियानी चिन्ह प्रदान। र चीनको तटीय प्रान्तमा बाबी आदिको प्रकोप।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: Willingo festivity offer. Aba pound host 1 barsha ko 200 Mbps internet TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma shart haru lagu hune chan. Chito bhanekai Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेव ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिचो 14 केमे बोदे लोटरी पर्दिरो बैंगैने विवरण पि बिषा मुइ खातरि खै हमरो
5: खै खै बौ कोइ लोटरी भर्दिलुवा
6: आंगी समिचो लोटरी पर्दिउ छामताइ गुदी
5: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाइ कोइ पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
7: सतर्कतना ठगदिब दे क्या बजेना
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
10: माखमली चोली माथि।
11: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
12: समुदायको आवाज।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0665650025।
3: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास।

0: चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 9058800700,
2: 9846040304।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 9841127 40।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौलिया FM 94.2 समुदायको आ

0: It's a goal!
1: Himstar Gold! हर एक वर्ल्ड कप चाहिए, यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मिली सब जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्मको क्याशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरू लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
2: हिमस्टार फॉर अ कम्प्लीट होम
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न आज त म आफै गएर किनेर ल्याउँछु
4: हेर न हेर बुद्धि सुन जस्तो कुरा जहाँ पायो त्यही किन्नुहुन्न त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस् प्रोप्राइटर डम्बर बराली ब्यास्तिन सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856025380 9814852518 र 9865315332

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: पनि प्रतिपक्षी दलका सांसदहरूले सरकारको 100 दिने कार्यकालको उपलब्धि सुशासन कायम गर्ने प्रतिबद्धताको कार्यान्वयन तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएका छन्। यसैबीच कानून मन्त्री सोभिता गौतम राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको छलफलमा व्यस्त हुनुपरेपछि प्रतिनिधि सभाको बैठक आज बिहिबार बस्ने गरी स्थगित भएको थियो। सरकारले संसदमा दर्ता गराएका महत्वपूर्ण विधेयकहरू अध्यादेशको प्रतिस्थापन प्रक्रिया र सरकारको कार्य सम्पादनमाथि उठिरहेका राजनीतिक प्रश्नहरूले संसदको वातावरण थप संवेदनशील बनेको छ। एकातिर सरकारले आफ्नो 100 दिने अवधिमा नीति तथा कानूनी सुधारलाई प्राथमिकतामा राखेको दावी गरिरहेको छ भने अर्कोतर्फ प्रतिपक्षले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह र नागरिक अधिकारका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको आरोप लगाएको छ। यही पृष्ठभूमिमा प्रतिनिधि सभाको बैठक स्थगित हुनु र सरकारका प्रमुख विधेयकहरू राष्ट्रिय सभाको समितिमै केन्द्रित हुनु राजनीतिक रूपमा समेत अर्थपूर्ण मानिएको छ। बुधबारको बैठक शुरू हुनासाथ 15 मिनटका लागि स्थगित गरिएको थियो, तर कानून मन्त्री गौतम आउन ढिला हुने भएपछि अन्तत बिहिबारसम्मका लागि बैठक रोक्नु परेको जानकारी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले दिनुभयो। सरकारको 100 दिन र सुशासनमाथि प्रतिपक्षका प्रश्नै प्रश्न शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावबीच विधान व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णय अर्थ पेश गरी पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणित गरेर बिहिबार नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु पर्नेछ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले राष्ट्रिय सभाको असार 25 गते बिहिबारको बैठकले 4 विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गर्यो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठायो। राष्ट्रिय सभाका सचिव कणेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभामा असार 19 गते टेबल गर्नुभयो। सभाको मंगलबारको बैठकले सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीको प्रस्तावमा 4 विधेयक विधान व्यवस्थापन समितिमा पठाउने प्रस्ताव स्वीकृत गर्यो। प्रतिनिधि सभाले समेत 4 विधेयकमा संशोधन गरेको छ। अध्यादेश जोगाउन समयको दबाव शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: कर्मचारी प्रशासनमा तरंग 36 नम्बरका कार्की मुख्य सचिव शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहेका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको बुधबारको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासन सेवातर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहेका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहेका कार्की प्रमुख सचिवमा नियुक्त भएका हुन्। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहेका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैलाबैला मचिएको छ। कार्यरत प्रमुख सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण शुक्रबार अनिवार्य अवकाशमा जाँदैछन्। अर्याल गत मंगिर 8 गते मुख्य सचिव नियुक्त भएका हुन्। उनी वरिष्ठताका आधारमा मुख्य सचिव नियुक्त भएका हुन्। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको छ। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
1: कर्मचारी सरुवामा भन्छन् र पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा हुने परम्परा अब अन्त्य हुने भएको छ। लामो समयदेखि झाँकिँदै आएको सरुवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरुवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसके पहुँचका भरमा हुने कर्मचारी सरुवाको परम्परा अन्त्य भयो।